0: डाड छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 31 गते आइतबार, ईस्वी सम्वत अगस्त 16 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण शुक्ल पक्षको चतुर्थी तिथि साँझमा 6:55 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर फाल्गुनी बिहानमा 6:24 त्यसपछि हस्ता नक्षत्र लाग्नेछ। विष्कुम्बा वियोगमा सिद्धि 8:59 त्यसपछि साध्य योग लाग्नेछ। कर्णमा बढिज अहोरात्र रहनेछ। आनन्दादियोगमा आज मित्र योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। आजको दिन मान 32:41 अर्थात 13:09 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:35 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:39 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 8:59 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 8:48 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज मन अलि संवेदनशील बन्न सक्छ, तर निर्णयमा दृढ रहन सक्नुहुनेछ। पारिवारिक विषयले ध्यान खिच्ने भएकाले घरका सदस्यसँग खुल्ला संवाद गर्न आवश्यक छ। कार्यस्थलमा जिम्मेवारी बढ्ने संकेत पनि रहेको छ। सहयोगीको साथले रोकिएका काम अघि बढ्ने देखिन्छ। खर्चतर्फ संयमता अपनाउँदा बचतमा सुधार आउनेछ। यात्राको सम्भावना देखिए पनि योजना बनाएर हिडडुल गर्दा निकै राम्रो हुनेछ। भावनात्मक कुरा मनमै नराखिकन व्यक्त गर्दा मन हल्का हुनेछ। पुराना प्रयासको परिणाम राम्रो देखिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि, वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज समय शुभ रहनेछ भने स्वास्थ्य पनि राम्रो रहनेछ। पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने ग्रहयोग रहेको छ। विशेष गरी घर जग्गा अथवा स्थिर सम्पत्ति सम्बन्धी कारोबारीलाई आकस्मिक लाभ मिल्नेछ। तर मौसमी बिरामीबाट बच्नका लागि सचेत हुनुपर्ने देखिएको छ। शिक्षा र करियरको क्षेत्रमा तपाईँका प्रतिस्पर्धीहरू परास्त हुनेछन्। कार्यस्थलमा तपाईँको भूमिकाको उच्च प्रशंसा हुनेछ। साथीभाइसँगको भेटघाटले मनलाई प्रफुल्लित बनाउनेछ। सम्बन्ध थप प्रगाढ बन्ने देखिएको छ। अब तेस्रो राशि, मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज समय शुभ रहनेछ। नसोचेको ठाउँबाट धन आउन सक्नेछ। सामूहिक लगानी अथवा शेयर बजारमा रुचि राख्नेहरूका लागि आजको दिन शुभ रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। घरमा पाहुनाको आगमनले पारिवारिक माहौल रमाइलो बनाउनेछ। तर आज स्वास्थ्यमा भने हेलचक्राई नगर्नुहोला। टाउको दुख्ने अथवा आँखाको समस्याले तनाव दिने दिन रहेको छ। आज विद्यार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि, कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज समय मध्यम खालको रहनेछ। लाभ हानि दुवै हुन सक्ने ग्रह गोचर रहेको छ। आज तपाईँले अनावश्यक विलासितामा हुने खर्चलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ। प्रेम सम्बन्धमा केही समझदारीको आवश्यकता पर्ने देखिएको छ। त्यसैले आफ्ना सानातिना कमजोरीलाई नजरअन्दाज नगर्नुहोला। परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्थाले चिन्ता थप्नेछ। तपाईँको स्वास्थ्यमा सुधारको संकेत पनि देखिएको छ। सरकारी जागिर अथवा प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि आजको दिन अनुकूल रहनेछ। अब पाँचौं राशि, सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज समय शुभ छ। चन्द्रमाको सकारात्मक प्रभावले बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ, जसले तपाईँको आत्मविश्वास उच्च रहनेछ। कठिन कामहरू पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने ग्रह गोचर रहेको छ। जीवनसाथीको पुनः समर्थनले तपाईँको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। शिक्षाको क्षेत्रमा आज केही चुनौती आउने देखिन्छ। आज गरिने धार्मिक यात्राले तपाईँको मन प्रसन्न र शान्त रहने देखिएको छ। अब छैटौं राशि, कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज समय खराब रहनेछ। स्वास्थ्य पनि भरपर्दो रहने छैन। आफ्ना गोप्य कुराहरू कसैलाई नभन्नुहोला। आर्थिक व्यवस्थापनमा ध्यान दिन आवश्यक छ। आमदानी भन्दा खर्च बढी हुने योग भएकाले ध्यान पुर्याउन आवश्यक छ। शेयर बजार अथवा सत्ता पट्टामा जोखिम नलिने बुद्धिमानी हुनेछ। प्रेम र पारिवारिक सम्बन्धमा सानो कुराले पनि ठूलो रूप लिन सक्नेछ। कडा परिश्रम बिना सफलता हासिल गर्न गाह्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि, तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज समय शुभ छ। घरमा नयाँ सदस्यको आगमन हुनेछ। स्वास्थ्य अवस्था सुदृढ़ रहनेछ। साझेदारीका काममा लाभ हुने योग पनि रहेको छ। लामो दूरीको यात्रा योजना तय हुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै सुखद रहनेछ। व्यापार व्यवसायमा राम्रो नाफा हुनेछ। पुराना लगानीहरूले प्रतिफल दिन थालेछन्। पारिवारिक जीवन सुखी र शान्त रहनेछ। जीवनसाथीसँगको सामिप्यताले मनमा उत्साह भरिनेछ। तर आज 81 छाला सम्बन्धी समस्या देखिन सक्ने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिको लागि आजको दिन खराब रहनेछ। जीवन साथीको पूर्ण सहयोग नहुँदा काममा समस्या पर्नेछ। स्वास्थ्यको दृष्टिकोणमा पेट सम्बन्धी समस्याले सताउन सक्छ। खानपानमा ध्यान पुर्याउनु होला। आर्थिक मामिलामा केही उतार चढाव आउनेछ। नसोचेको खर्चले तनाव दिनेछ। यात्रा र नयाँ व्यवसायमा लगानी गर्दा निकै होसियारी हुनुहोला। सन्तानका कारण आफन्तसँग मनमुटाव हुनेछ। आज सकेसम्म तपाईँको हातबाट आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौ राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज समय निकै शुभ रहनेछ। नयाँ योजनाहरू कार्यान्वयनमा आउनेछन्। व्यापार र उद्योग क्षेत्रमा ठूलो सफलता प्राप्त हुने देखिएको छ। रोकिएको धन फिर्ता हुनेछन्। मित्रजनको सहयोगले असम्भव काम पनि सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा पनि उच्च सफलता मिल्नेछ। समाजमा तपाईँको प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ उत्साह थपिनेछ। प्रतिस्पर्धामा तपाईँको अग्रता रहनेछ। सन्तानको प्रगतिलाई गौरवको अनुभूति गराउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ भने स्वास्थ्यले पनि तनाव दिनेछ। आफन्तसँग सानो कुरामा पनि चित्त दुख्न सक्छ। नयाँ काममा हात हाल्नु अघि राम्ररी सोच विचार गर्न आवश्यक छ। व्यापारमा उतार चढाव आउन सक्नेछ। विद्यार्थीका लागि समय चुनौतीपूर्ण रहेको छ, जसले एकाग्रताको कमी हुनेछ। प्रेम सम्बन्धमा केही दूरी बढ्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। तर बुबाआमाको आशीर्वादले ठूलो समस्या टर्ने ग्रह गोचर रहेको छ। धार्मिक क्षेत्रको यात्राले मनलाई शान्ति दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। दिन निकै रमाइलो र लाभदायक रहनेछ। साथीभाइ र आफन्तसँग भेटघाट गर्ने र रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। सन्तानको तर्फबाट खुसीको खबर मिल्नेछ। नयाँ काम अथवा व्यवसाय शुरू गर्नका लागि आजको दिन निकै उत्तम रहेको छ। प्रतिद्वन्दीहरू कमजोर हुनेछन् र तपाईँको वर्चस्व कायम रहनेछ। विद्यार्थीका लागि आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। अनावश्यक विवादमा परिने डर पनि रहेको छ। त्यसैले आज आफ्नो काममा मात्र ध्यान दिनुहोला। कसैलाई उधारो दिनु अघि राम्रोसँग विचार गर्नुहोला। पारिवारिक कलह हुन सक्ने भएकाले संयमित भएर कुरा गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीसँग असमझदारी बढ्ने र कामको बोझ बढी हुनाले मानसिक तनाव पनि बढ्दै जानेछ। प्रेम सम्बन्धमा विश्वासको कमी हुनेछ। एक अर्कालाई बुझ्ने प्रयास गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारीसँगै अब लाग्यो आजको साई। साई विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिने पार्न परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्नुभएमा तपाईँलाई यात्रा जोस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला। बिहानमा 5:34 7:12 उद्योग बेला रहनेछ। बिहानमा 7:12 8:51 चर बेला रहनेछ। बिहानमा 8:51 10:29 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा पनि काम तथा कर्मयात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:25 5:03 रोग बेला रहनेछ भने दिनमा 5:03 6:41 समय फेरि उद्वेग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:41 चर बेला रहनेछ। साँझमा 8:03 9:25 लाभ बेला रहनेछ। राति 9:25 10:46 अमृत बेला रहनेछ। राति 10:46 12:00 काल बेला रहनेछ। राति 12:00 1:00 30 मिनटसम्म शुभ बेला रहनेछ। राति 1:30 2 बजेर 51 मिनटसम्म रोग बेला रहनेछ। राति 2:51 4 बजेर 13 मिनटसम्म उद्वेग बेला रहनेछ। राति 4:13 भोलि बिहानमा 5:34 मिनटसम्मको समय फेरि चर बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा 4:30 साँझमा 6:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: सफलता, सफलता, स्टुडियो टाइम।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा विजयपुर खोलाले बगाएर दुई बालकको परिचय खुल्यो। पोखरामा भारतको 80 स्वतन्त्रता दिवस मनाइयो। पोखराबाट काठमाडौँका लागि लग्जरी बस सेवा भदौ 3 गतेदेखि सञ्चालनमा आउने। सहारा एकाडेमी सहयोगार्थ पोखरामा च्यारिटी हाइकिङ सम्पन्न। स्याङ्जा प्रहरीमा महिनाभर 21 मुद्दा दर्ता, 13 प्रतिवादी पक्राउ। कांग्रेसको संगठनमा व्यापक फेरबदल प्रस्ताव, सरकारले ठोस र जनपक्षीय काम गर्न नसकेको कांग्रेस राष्ट्रसाङ कोइरालाको जिकिर। देश बर्बादतिर जान लागेको एमाले अध्यक्ष ओलीको दावी। कास्कीमा दूध उत्पादक किसानलाई 2,80,00,000 प्रोत्साहन अनुदान वितरण। इण्डोनेसियामा 7.7 पछि 7.4 म्याग्निच्युडको पराकम्प, 47 जनाको मृत्यु। र नेपाल भलिबल लीग भदौ 19-27 हुने। अब सुनौ पूरा समाचार। पोखराको विजयपुर खोलाले शनिबार बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घरमै हाल पोखरा 14 छिनी डाँडा बस्ने चन्द्रबहादुर गुरूङका 14 वर्षीय छोरा निक्सन गुरूङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथी बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमन राई रहेका छन्। सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालले उनीहरूको खोजी भइरहेको जानकारी दिनुभयो। पोखरा 14 का विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक दिउँसो करिब 1 बजे उनीहरूलाई खोलाले बगाएको थियो। घटनाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली खोजीमा परिचालन गरिएको छ। सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट खोता गोताखोर सहितको 9 जनाको टोली सहित खोजी कथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ। सहायक प्रहरी बरालका अनुसार विजयपुर नहरको पानी बन्द गरेर समेत खोजी भइरहेको छ। खोलाको दुवैतर्फ खोजी गरिए पनि हालसम्म बालकहरू फेला पर्न सकेका छैनन्। पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई दक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एण्ड टुर्स प्रालीले करिब 6 करोड़ रूपियाँ लगानीमा सुविधा सम्पन्न लक्जरी हस बस सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका 25 हाम्जा मिलन टोलबाट बिहान 6 बजे छुट्ने बसलाई कम्पनीले नेपालकै सुविधा सम्पन्न महस मध्ये रहेको दावी गरेको छ। पोखरा पर्साङमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरेका हुन्। पोखरा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य भएकोले यहाँबाट मुक्तिनाथ लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधा सम्पन्न यातायात सेवाले पर्यटन प्रबन्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ। कम्पनीका अध्यक्ष टीकाराम अधिकारीका अनुसार बसमा यात्रुको सहजताका लागि शौचालय, चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ। यात्रुबाट सेवा सञ्चालनबाट निरन्तर सोधपूछ भइरहेकाले आगामी भदौ 3 गतेदेखि नियमित सेवा शुरू हुने मिति तय गरिएको छ। महासंघका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौँका लागि शुरू हुन लागेको सेवा नेपालकै मात्र नभई यसकै उत्कृष्ट पर्यटकीय सवारी साधन मध्ये भन्ने दावी गरे। प्रति सवारी करिब 2 करोड़ रूपियाँ लगानी भएको जानकारी दिँदै उहाँले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड़ दिनुभयो। सिटौलाले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउन जीपीएस प्रणाली, नगद रहित भुक्तानी र अनलाइन टिकटिङलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यात्रुले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था आवश्यक रहेको पनि उहाँको भनाइ छ। नयाँ बसका चालक पाइलट र सहचालक एयर होस्टेसको पोशाक सुसज्जित भएका छन्। सिटौलाले यसलाई यातायात क्षेत्रमा नयाँ संस्कारको शुरूआत भन्दै पोशाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अप्नाउन आग्रह गरे। उनले सड़क दुर्घटना वा अन्य विपदका कारण चालक तथा सहचालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न राज्यले उनीहरूलाई कानूनी सुरक्षा प्रदान गर्नुपर्ने माग समेत गरेका छन्। सहारा फुटबल एकाडेमीको सहयोगार्थ पोखरामा शनिबार समर हाइक फर च्यारिटी 2083 आयोजना गरिएको छ। सहारा क्लब पोखराको आयोजनामा भएको हाइकिङमा 215 जनाको सहभागिता रहेको क्लबले जनाएको छ। कार्यक्रमलाई पोखरा महानगरपालिका 9 ले समन्वय गरेको छ। पोखरा 9 महेन्द्र पुल स्थित पहलचाबाट शुरू भएको पदयात्रा रानी पौवा र चापापानी चोक हुँदै पर्यटकीय क्षेत्र काहुँ डाँडामा पुगेर समापन भएको थियो। पदयात्राको उद्घाटन वडाध्यक्ष दिपेन्द्र मलासिनीले रिबन काटेर गरेका थिए। उनले विपन्न परिवारका बालकलाई सहयोग गर्न आयोजित महाअभियानमा सहकार्य गर्न पाउँदा
खुशी लागेको बताए। सूर्यबहादुर केसी मेमोरियल स्मृति सहारा एकाडेमीमा हाल 16 जिल्लाका 30 जना बालकले अविस्मरणीय सुविधा सहित फुटबल प्रशिक्षण र शिक्षा लिइरहेका छन्। हाइकिङबाट संकलित रकम एकाडेमी सञ्चालनमा उपयोग गरिने जनाएको छ। सहभागीले प्रति व्यक्ति 1,500 रूपियाँ शुल्क तिरेका थिए। शुल्कमा टी शर्ट, खाजा र खाना उपलब्ध गराएको थियो। सारा क्लबका सल्लाहकार दिपेन्द्र श्रेष्ठले एकाडेमी सञ्चालनमा विभिन्न चुनौती रहेकाले यस्ता अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, खेलकुद कर्मी, सहारा क्लबका पूर्वाध्यक्ष, सल्लाहकार तथा एकाडेमीका बालक सहभागी थिए। क्लब अध्यक्ष केशर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं संयोजक पूर्णबहादुर गुरूङले स्वागत र महासचिव गंगाराज पौडेलले सञ्चालन गरेका थिए। स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देश प्रवाह गर्दै एकाडेमीलाई सहयोग जुटाउने उद्देश्यले हाइकिङ आयोजना गरिएको आयोजकले जनाएको छ। भारतीय दूतावास पेन्सन वितरण कार्यालयले पोखराले भारतको 80 वर्ष स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको छ। पोखरामा शनिबार आयोजित विशेष समारोहमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू सम्पन्न गरिएको छ। कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्नेल चितरञ्जन साहुले भारतीय राष्ट्रिय ध्वजातोलन गरी कार्यक्रमको शुभारम्भ गरे। सन् 1947 अगस्त 15 भारतले ब्रिटिस औपनिवेशिक शासनबाट मुक्ति पाएको सम्झनामा यो दिवस मनाइएको हो। यो अवसरमा नेपाल र भारतका विभिन्न परम्परागत नीतिहरू प्रदर्शन गरिएको थियो। यी सांस्कृतिक प्रस्तुतिहरूले दुई देशबीचको ऐतिहासिक र सामाजिक एकताको सन्देश दिएका थिए। कार्यक्रममा नेपाल भारत मैत्री विद्यालय पोखराका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरियो। जेनदार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई शिक्षाविद जर्जोन र ब्रिटिस आर्मीका पूर्व कर्नल जेपी क्रसले पदक तथा सम्मानपत्र प्रदान गरेका छन्। उनीहरूले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै पुरस्कार वितरण गरेका थिए। समारोहमा गण्डकी प्रदेशका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थित रहेको थियो। समारोहमा भूपू सैनिक, तिनका सन्तति र भारतीय मूलका नागरिकहरूका लागि जलपानको व्यवस्था पनि गरिएको थियो। सो अवसरमा सहभागीहरूलाई खाजा खुवाइएको जानकारी पब्लिक रिलेसन अफिसर भूषण पाण्डेले बताउनुभयो। स्वतन्त्रता दिवसको अवसरमा महात्मा गान्धी, भरगत सिंह र सुभाष चन्द्र बोस लगायतका स्वतन्त्रता सेनानीको बलिदानलाई स्मरण गरिएको थियो। उनीहरूको संघर्ष नै भारतमा लोकतन्त्र र सार्वभौम सत्ताको उदय भएको चर्चा कार्यक्रममा गरिएको थियो। पोखरामा आयोजना हुने यस्ता कार्यक्रमले दुई देशको जनताबीच आपसी सद्भाव र सम्बन्ध र भातृत्व अझ प्रकार बनाउन मदत पुग्ने विश्वास लिएको छ। शताब्दी लामो ब्रिटिश शासनबाट मुक्ति पाएको यी दिनलाई भारतले आफ्नो त्याग र गौरवको प्रतीकका रूपमा मनाउँदै आएको छ। यो उत्सवले छिमेकी देश नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने माध्यम समेत प्रदान गरेको छ। पोखरामा बसोबास गर्ने भारतीय नागरिक र भूपू सैनिक परिवारका लागि यो दिन विशेष उत्सवका रूपमा स्थापित भएको छ। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको नयाँ कार्य समिति चयन भएको छ। संघले शुक्रबार पोखरामा सम्पन्न 18 वार्षिक साधारण सभा तथा 8 अधिवेशनले मनशान्त घिमिरेको अवस्थामा नयाँ टोली छिन आनेको हो। निर्वाचन समितिले घिमिरेको नेतृत्वमा 11 सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा श्रीबहादुर गुरूङ, सचिवमा प्रेमबहादुर कुमार र कोषाध्यक्षमा विष्णु कुमारी मल्ल चुनिएका छन्। उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन्। यसै गरी सदस्यहरूमा विष्णु प्रसाद थिमेल सेना, रोमन पौडेल, सन्दीप गुरूङ र राजु सुवेदी रहेका छन्। राजु परियार, गौतम नेपाली र तपबहादुर तामाङ पनि कार्य समिति सदस्यमा निर्विरोध चयन भएका छन्। साधारण सभाले सभाको भावी योजना र पर्वतारोहण क्षेत्रको विकासका विषयमा समेत छलफल गरेको छ। पोखरातिर कुणर स्थित भद्रकाली माविमा शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भएको नयाँ विद्यार्थीहरूलाई शनिबार स्वागत तथा सम्मान गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि युनिभर्सिटी अफ क्यालिफोर्नियाका सहप्राध्यापक डाक्टर ताराकान्त सिग्देलले विद्यार्थीहरूको कला र प्रतिभाबाट आफू निकै प्रभावित भएको बताए। उनले विज्ञानको नियमलाई उद्धृत गर्दै विद्यार्थीहरूलाई आफ्नो सिकाइ प्रक्रियामा सुधार ल्याउन सुझाव दिए। उनी भद्रकालीकै पूर्व विद्यार्थी र पूर्व शिक्षक समेत हुन्। पूर्व प्रधानाध्यापक यजुराज पङ्गेनीले विद्यार्थीको सिकाइ प्रक्रिया विकासका लागि विद्यालय प्रशासनले कुनै असर नराखेको बताउनुभयो। कक्षा 12 व्यवस्थापनको संकायकी छात्रा क्रिस्टिना भुजेलले अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप भण्डारी, प्लस टू संयोजक उपेन्द्र सुवेदी र विज्ञान समूहका संयोजक पिताम्बर अर्यालले पनि विद्यार्थीहरूलाई प्रोत्साहन दिएका थिए।
विद्यालय व्यवस्थापन समितिका सदस्य देवी प्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष हरिकला श्रेष्ठ र नयाँ विद्यार्थीहरूको शैक्षिक सत्र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे। कार्यक्रम अन्तर्गत कक्षा एघारका विद्यार्थीलाई स्वागत गर्न अंकित परियार र उनका समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गरिमा गुरूङ, अस्मिता मगराती, रविना नेपाली, निशा गुरूङ र जेनिशा गुरूङको समूहले आकर्षक नृत्यहरू प्रस्तुत गरेको थियो। गायनतर्फ शिशिका खापा मगर, काजल पराजुली र निशा चौधरीले आफ्नो स्वरको जादू छरेका थिए। विद्यार्थीहरूले रिमिक्स गीतहरूमा पनि सामूहिक नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रमको पहिलो चरणको सञ्चालन चन्दन गुरूङ र जेनिशा गुरूङले गरेका थिए भने दोस्रो चरणको सञ्चालन सुनिशा सकुरी र सुशीला बरालले गरेका थिए। नयाँ विद्यार्थीहरूलाई सम्मान र स्वागत गर्ने यस परम्पराले उनीहरूमा विद्यालयप्रति अपनत्व र उत्साह थपेको शिक्षकहरूले बताएका छन्। कार्यक्रममा राष्ट्रिय गानका साथै विभिन्न विधाका प्रस्तुतिहरूले माहौललाई निकै रोचक बनाएको थियो। पोखरा महानगरपालिका नम्बर 10 रहेको टस माध्यमिक विद्यालय कक्षा 1-5 अभिभावक र शिक्षकबीच वृहत अन्तर्क्रिया कार्यक्रम भएको छ। कार्यक्रममा विद्यार्थी पढ़ाईका साथै रचनात्मक क्रियाकलापमा जोड़ दिने विषयमा छलफल भएको छ। कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका प्रधानमन्त्री डाक्टर झविन्द्र अधिकारीले गरेका थिए। प्र अधिकारीले विद्यार्थीको शिक्षकसँग संस्कारमा पनि विद्यालयले जोड़ दिने जानकारी दिलाउनुभयो। उहाँले विद्यालयको आगामी कार्ययोजनाका बारेमा समेत अभिभावकलाई स्पष्ट पार्नुभयो। विद्यालयका सहप्राचार्य चित्रबहादुर चित्र कुमार गुरूङले अन्तर्क्रिया कार्यक्रमको सहजीकरण गर्दै अभिभावकका सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो। विद्यार्थीलाई पढ़ाईमा मात्र केन्द्रित नगरी उनीहरूको सर्वाङ्गीण विकासका लागि रचनात्मक क्रियाकलापमा जोड़ दिने विद्यालयकी प्राइमरी कोअर्डिनेटर पद्मा पराजुले बताउनुभयो। अन्तर्क्रिया दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा बिहान 8-10 कक्षा 1-3 अभिभावकसँग छलफल गरिएको थियो। दोस्रो चरणमा दिउँसो 12-2 कक्षा 4 र 5 अभिभावक र शिक्षकबीच संवाद भएको थियो। कार्यक्रमको पहिलो चरणमा सञ्चालन प्राइमरी इन्चार्ज गीता उपाध्यायले गरेकी थिइन् भने दोस्रो चरणको सञ्चालन प्राइमरी इन्चार्ज सुमित्रा गुरूङले गरेकी हुन्। अन्तर्क्रियामा एकाडेमिक डिन, एडमिन हेड, भाइस प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनको 28 साधारण सभा सम्पन्न भएको छ। प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा खेलकुद मन्त्री रेखा गुरूङले सभाको उद्घाटन गर्दै व्यवसायीले आफ्नो व्यवसाय सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो। अहिलेको समयमा ग्राहक र व्यवसाय बीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै उहाँले गण्डकी प्रदेशको आर्थिक गतिविधिमा बुद्ध विशाल बजारको पनि योगदान रहेको बताउनुभयो। पोखरा 4 वडाध्यक्ष देवकृष्ण पराजुले आफूसँग व्यवसायको साथमा रहेको बताउँदै व्यवसायहरूले महानगरपालिका सँग समन्वय गरेर अघि बढ़न आग्रह गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कार्यकालको आफू अन्तिम समयमा आएको बताउँदै 20-21 पदमा हुने संघको महाधिवेशनमा काम गर्न सक्ने सचिव नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। एसोसिएशनका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य केशव बहादुर खत्रीले व्यवसाय नवीकरण र नयाँ व्यवसायको व्यवसाय दर्ता गर्ने प्रक्रिया सहज रूपमा गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो। संस्थाका अध्यक्ष बुद्धबहादुर कुंवरको अवस्थामा भएको कार्यक्रममा सर्वेश्वर मार्ग व्यवसाय समितिका अध्यक्ष छविलाल गौतम, एसोसिएशनका उपाध्यक्ष मनोहरी पौडेल, सचिव शान्ति श्रेष्ठ जोशी, कोषाध्यक्ष गोविन्द दाहाल लगायतले बोलेका थिए। कार्यक्रममा पुराना व्यवसायहरू, एसोसिएशनका आबद्ध व्यवसायका छोराछोरी मध्ये प्लस टू, स्नातक, स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउनेहरूलाई सम्मान गरिएको थियो। यस्तै नयाँ सदस्य, एसोसिएशनबाट विभिन्न ठाउँमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई लगायतलाई पनि सम्मान गरिएको थियो। नेपाली मौलिक लोकनृत्य झ्याउरेको संरक्षण सम्वर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित झ्याउरे नृत्य कार्यशाला 2083 शनिबार पोखरामा सम्पन्न भएको छ।

0: कोमा मौलिक नेपाली मौलिक लोकनृत्य प्रतिको रूचि ज्ञान र सिप अभिवृद्धि गर्नका साथै लोक संस्कृतिको संरक्षण योगदान पुर्याउने अपेक्षा गरिएको छ। दुई दिन चल्ने कार्यशालाको समापनमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ। साथै आगामी दिनमा पनि नेपाली मौलिक कला संस्कृति तथा लोकनृत्यको संरक्षण र प्रवर्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ। मुस्ताङको जोमसुममा भन्सा जाँच पास विनय भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङको घरपजोङ गाउँपालिका 4 जोमसुम स्थित पर्यटक चेकपोस्ट बाहेक शनिबार चालक सहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो 12 बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसुम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ। त्यस क्रममा विभिन्न कन्टेनरका कागज पत्र जाँच तथा चालकहरूसँग सोधपूछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार ऱ्याडमा चेक जाँच नगरी सिधै सील लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने शंका देखिए पनि कन्टेनर तथा चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ, नियन्त्रणमा लिएका 8 वटै कन्टेनर र चालकलाई थप अनुसन्धान र कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरियर भवन पठाइएको प्रहरीले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखारविन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समेत सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई

0: ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले वर्तमान सरकारले बहुमतको समर्थन पाए पनि कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा आयोजित संस्थापन इतरपक्षको राष्ट्रिय भेलामा संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले नयाँ नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको भन्दै कामचलाउ सरकार जस्तो देखिएको बताउनुभयो। सत्ता समीकरण 5 वर्ष टिक्नेमा आशंका व्यक्त गर्दै उहाँले मुलुक मध्यावधि निर्वाचनमा जान सक्ने सम्भावना पनि औल्याउनुभयो। कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। पार्टीलाई समय सापेक्ष परिमार्जन गर्दै सम्भावित विवाद संवाद मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ। आगामी 15 महाधिवेशनका सन्दर्भमा उहाँले नेता डाक्टर शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको बताउँदै शेखर सभापतिका लागि अघि बढे सहयोग गरी बताउनुभयो। आफू पनि सभापति पदका लागि इच्छुक रहेको उल्लेख गर्दै साथीहरूसँगको परामर्शपछि निर्णय लिने उहाँले बताउनुभयो। कोइरालाले कांग्रेसले अब सैद्धान्तिक बहसभन्दा विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। संविधान प्राप्त भइसकेकाले अब कांग्रेसले मूल केन्द्रबिन्दु विकास हुनुपर्ने उहाँले बताउनुभयो। नीति राम्रो बनाएर जनताको आकर्षण बढाउनुपर्ने उहाँले बताउनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। शनिबार इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उरन ठेउला केटाहरूका कारण देश बिग्रिँदै गएको टिप्पणी गर्नुभयो। उहाँले संविधान मिचिएको दावी गर्दै संविधानलाई सही बाटोमा फर्काउनु पर्यो बताउनुभयो। विगतमा संसद भंग गरी असंवैधानिक सरकारले निर्वाचनको नाटक गरेका कारण अहिलेको अवस्था आएको उहाँको आरोप थियो। उहाँले संसद विघटन र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानको रक्षा गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्को प्रसंगमा ओलीले सामाजिक सञ्जालमा एमाले विरूद्ध हुने प्रचारको कार्यकर्ताको प्रतिवाद गर्नुपर्ने बताउनुभयो। सामाजिक सञ्जालमा आउने गाली बेजेतीको डरले पार्टीका पक्षमा नबोल्दा एमाले हार्नु परेको उहाँको टिप्पणी थियो। उहाँले गोर्खालीको वीरताको उदाहरण दिँदै फेसबुकमा लेखिएका स्ट्याटससँग डराएर प्रतिक्रान्ति दिन नसक्ने प्रविधिले पार्टीलाई कमजोर बनाएको बताउनुभयो। सामाजिक सञ्जालमा एमाले विरूद्धको सामग्रीको लाइक, कमेन्ट, डिसलाइक र शेयर गर्न समेत डराउने अवस्थाले पार्टीलाई चुनावमा असर परेको उहाँको भनाइ छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको संगठनिक संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सार्नुभएको छ। राष्ट्रिय भेलामा प्रस्तुत विधान संशोधन अवधारणा पत्रमा टोलदेखि केन्द्रसम्म कार्यसमिति, सदस्यता प्रणाली, समावेशता, युवाको प्रतिनिधित्वमा परिवर्तन परिवर्तन प्रस्ताव गर्नुभएको हो। रमेश लेखक संयोजक रहेको कानून तथा विधान समितिले तयार पारेको प्रस्तावमा कार्य समितिलाई चुस्त बनाउँदै समावेशी प्रतिनिधित्व बढ़ाउने उल्लेख छ। टोल कार्य समितिको संरचना भूगोल र जनसंख्याका आधारमा निर्धारण गर्ने तथा महिला दलित आदिवासी जनजाति मधेसी थारू मुस्लिम अल्पसंख्यक श्रमिक र पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव छ। टोलीदेखि जिल्ला कार्य समितिसम्म 18 देखि 35 वर्ष उमेर समूहका युवाको कम्तीमा 20% प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ। 30 वर्ष मुनिका विभिन्न समुदायका युवाहरूलाई संगठनका सबै तहमा निर्वाचित तथा मनोनित गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। केन्द्रीय कार्य समितिमा उपसभापतिको संख्या बढ़ाउने, महिला सहभागिता सुनिश्चित गर्ने र सभापतिको सिफारिशमा वरिष्ठ उपसभापति नियुक्ति गर्ने प्रस्ताव छ। विशेषज्ञतर्फ समाजशास्त्र, चिकित्सा शास्त्र, राजनीतिक शास्त्र, अर्थशास्त्र र कानून क्षेत्रबाट कम्तीमा 25% प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ। सदस्यता वितरण नवीकरण र खारेजीलाई डिजिटल प्रणालीमा लैजाने तथा वडा तहमा अभिलेख राख्ने प्रस्ताव छ। विशेष महाधिवेशन सम्बन्धी प्रक्रिया स्पष्ट पार्ने, केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर अनुशासन तथा अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था समयानुकूल संशोधन गर्ने प्रस्ताव समेत गरिएको छ।

नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएका जग्गाको नापचाप गर्ने भएका छन्। दुई देशबीच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको हो। यसअघि प्रधानमन्त्री वीरेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विषयलाई स्पष्ट पारेको थियो। मन्त्रालयका अनुसार नेपाल भारत सीमा निर्धारण गर्दा नदीलाई सिमाना मान्ने निश्चित सीमा सिद्धान्त अवलम्बन गरेका कारण यस्तो अवस्था आएको हो। यसले गर्दा क्रस बोर्डर अकुपेन्सी सीमा पार अतिक्रमण भई एक देशको नागरिकले अर्को देशको भूभाग भित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सिर्जना भएको मन्त्रालयले स्पष्ट पारेको छ। दुई देशबीचको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन गर्न सीमा स्तम्भ निर्माण र मर्मत काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका साथै 10,000 क्षेत्रको अतिक्रमण हटाउने तथा क्रस बोर्डर अकुपेन्सीको लगत संकलनको काम पनि अघि बढ़ाइएको छ। प्राविधिक समितिहरूले गरेको अध्ययन अनुसार कतिपय स्थानमा हाल नेपालले उपभोग गरिरहेको जग्गा भारततर्फ पर्न सक्ने र भारतले उपभोग गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखिएको मन्त्रालयले पस्टाएको छ। प्रधानमन्त्री शाहले संस्थामा राखेको भनाई क्रस बोर्डर अकुपेन्सीसँगै सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। सोही क्रस बोर्डर अकुपेन्सी भएको भूमिको जहाँ आपचाज गर्ने विषयमा दुवै देशको सहमति भएको हो। भारतको लखनऊमा हिजो सम्पन्न नापी अधिकारीहरूको समिति एसओसीको 13 बैठकमा यो सहमति भएको हो। नापी विभागका एक अधिकारीका अनुसार दुवै देशका नागरिकले एकअर्काको जमिन अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्यसको नापजाप गर्ने र 3 वर्षभित्र सरकारलाई प्रतिवेदन बुझाउने सहमति भएको ती अधिकारीले बताए। यद्यपि यो नापजापमा लिपुलेख लिम्बुद्वारा कालापानीको भूमि भने नपर्ने बताइएको छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी क्षेत्रलाई आधार मानिएको र विगतदेखि नै नदीले आफ्नो पहाड परिवर्तन गरेको कारण हजारौं हेक्टर जमिन यताउति भएको छ। यही कारणले गर्दा दुवै देशका नागरिकबीच बेला बेलामा विवाद उत्पन्न हुने गरेको छ। एसओसी र संयुक्त फिल्ड सर्वे टोलीले यिनै परिवर्तित भूमिको बारेमा जाँच गर्ने बताएको छ। यसबारे तयार हुने प्रतिवेदनले दुवै देशलाई सीमा समस्या समाधान गर्न सहज हुने विश्वास दिएको छ। नेपाल र भारत बीचको सीमा व्यवस्थापन, सीमा स्तम्भहरूको निर्माण तथा मरमत सम्भार गर्न सम्बन्ध 2014 दुई देशका प्रधानमन्त्रीको सहमतिमा नेपाल भारत नापी अधिकृतहरूको समिति गठन गरिएको थियो। त्यससँगै बाउण्ड्री वर्किङ ग्रुप र संयुक्त फिल्ड सर्वेक्षण टोली पनि गठन गरिएको छ। यसमध्ये नेपाल भारत नापी अधिकृतहरूको सीमित स्रोत तहको संयन्त्र हो। उक्त समितिले बाउण्ड्री वर्किङ ग्रुपले गरेका निर्णय तथा तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ। साथै समितिको कार्ययोजना तथा वार्षिक बजेटका बारेमा पनि बैठकमा सहमति जुटेको छ। व्यापी विभागका अनुसार नेपाल भारत सिमानामा हालसम्म 8,554 सीमा स्तम्भ स्थापना गरिएकोमा 1,325 हराएका छन्।

अब आर्थिक समाचार। गत आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन र कार्यक्रम मार्फत कास्कीका दुई उत्पादक किसानलाई 2,20,00,000 रूपियाँ अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार 44,00,000 लिटर दूध उत्पादित गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार उत्पादन भएको हो। कार्यालयका प्रमुख डाक्टर ग्रीष्मले उपारेका अनुसार किसानलाई प्रति लिटर 5 रूपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन रकम उपलब्ध गराएको थियो। कार्यक्रमका लागि विनियोजित 2,20,00,000 रूपियाँ नै खर्च भएको उनले जानकारी दिए। उनका अनुसार किसानलाई दूध उत्पादन र औपचारिक बजारमा आबद्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कास्कीका 27 वटा दूध संकलन संस्था तथा केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दूध संकलन हुने गरेको छ। दूध संकलन प्रणालीमा 8,050 जना किसान आबद्ध रहेको कार्यालयले जनाएको छ। यसै गरी पहाड़ी बाछी हुर्काउने प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष 350 वटाको लक्ष्य राखिएकोमा 454 वटा हुर्किएको छ। त्यसका लागि 35,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। हुर्काएका पहाड़ी बाछीबाट आगामी वर्ष करिब 12,00,000 लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको छ। कार्यालयका सूचना अधिकारी सहदेव पौडेलका अनुसार कास्कीमा पशुपालनमा आबद्ध परिवारको संख्या 52,323 छ। दूध उत्पादन बढ़ाउँदै किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। अब विदेशको समाचार। पूर्वी इण्डोनेसियामा शनिबार बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्तर सुमात्रामा 6.4 म्याग्निच्युडको बराकम्पन गएको छ। इण्डोनेसियाको मौसम विज्ञान जलवायु विज्ञान तथा भौगोलिक निकायका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ 5:54 बजे पराकम्पन गएको हो। पराकम्पनको केन्द्रबिन्दु उत्तर सुमात्राको सीमालुङ्गनबाट करिब 11 किलोमिटर दक्षिण पूर्वमा जमीनमा रहेको गहिराई 136 किलोमिटर रहेको जनाइएको छ। पराकम्पको धक्का उत्तर सुमात्राका विभिन्न क्षेत्रमा महसुस भए पनि सुनामीको सम्भावना नरहेको निकायले जनाएको छ। तत्काल कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यसअघि पूर्वी फ्लोरेस टापु नजिक रहेको 7.7 म्याग्निच्युडको भूकम्पमा कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 50 जना घाइते भएका छन्। भूकम्पपछि अस्थायी सुनामी चेतावनी जारी गरिए पनि पछि हटिआइएको थियो। राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट करिब 160 घर दर्जनौ शैक्षिक तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक भवनमा क्षति पुगेको छ। भग्नावशेषमा मानिस फँसेको अधिसंकामा उद्धार कर्मीले खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्। त्यसै क्रममा आएको अर्को शक्तिशाली पराकम्पनले उद्धार कार्यमा समेत चुनौती थपेको जनाइएको छ। अब खेलकुदको समाचार। नेपाल भलिबल लीग एनबीएल आगामी भदौ 19 देखि 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपको प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जनाएको हो। यसअघि प्रतियोगिता भदौ 12 गतेदेखि शुरू हुने बताइएको पनि आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन। अब भने प्रतियोगिता भदौ 19 देखि 27 गतेसम्म सञ्चालन हुने निश्चित भएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत सम्पन्न भइसकेको छ। नेपाल लीग केडिया ग्रुपको आयोजनामा हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता हो।

अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको नुनछापे रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाड़ी विभागका एक दुई स्थानमा मध्यमसम्मको पानी परेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा र मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर सङ्घारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा विजयपुर खोलाले बगाएका दुई बालकको परिचय खुल्यो। पोखरामा भारतको 80 औं स्वतन्त्रता दिवस मनाइयो। पोखराबाट काठमाडौँका लागि लग्जरियस बस सेवा भदौ 3 गतेदेखि सञ्चालनमा आउने। सहारा एकाडेमी सहयोगार्थ पोखरामा च्यारिटी हाइकिङ सम्पन्न। कांग्रेसको संगठन व्यापक फेरबदल प्रस्ताव, सरकारले ठोस र जनपक्षीय काम गर्न नसकेको कांग्रेस नेता शशांक कोइरालाको जिकिर। देश बर्बादी तिर जान लागेको एमाले अध्यक्ष ओलीको दावी। कास्कीको दुग्ध उत्पादक किसानलाई 2 करोड़ 20 लाख प्रोत्साहन अनुदान वितरण। इण्डोनेसियामा 7.7 पछि 6.4 म्यागनिटुडको पराक्रम पर्न 47 जनाको मृत्यु। र नेपाल भलिबल लीग भदौ 19-27 हुने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबर संघाल आउनेछ। हामी सब सफलताको पाइलामा क्यामेरा तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हर पल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर्नु साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9507-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, यु एफओ र सी कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9915।
14: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटो कपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 9560-2225, 9560-26110।
15: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
11: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
11: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
20: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
23: मोबाइल नम्बर 98 4 60 59 581,
22: 98 1 65 15 475।
24: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग, सुन्न नभुल्नु।

0: आना जाना इस संसार के अंदर जैसे लहर आती जाती रहती है, जैसे ये बादल आते जाते रहते हैं, जैसे ये सूरज सवेरे चढ़ता है और शाम को ढल जाता है, यह है तुम्हारी जिंदगी। पर ये जो दिन मिला है, ये जो जीवन रूपी दिन मिला है, ये जो सूरज चढ़ा है, क्या करोगे तुम इस दिन में, क्या करोगे तुम आज, क्योंकि ये है तुम्हारा आज।
1: Hear yourself, स्वयं को आवाज लाइ सुन लो।
2: एक जना राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो। उनी पनि आएर बसे त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको। राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिनेछु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौड़ाले बजार्यो, हतौड़ा नै भाँचियो, त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौड़ाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। भने राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियोस्। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दैन। कोही यस्तो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो, त्यो तेरो, यो मेरो, त्यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैनन्। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन्, ससाना ती के बाट बनेका छन्? ती पनि तिनै चीजबाट बनेका छन् जसबाट म बनेको छु त्यो बनेको छ। तपाईलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईको? यदि यसलाई तपाईले बुझ्नुभयो तपाई भित्र के छ त तपाईको जिन्दगी बदलिनेछ। अहिले तपाई के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि के? साबुन यसले नुहाउनुहोस्, यसले तपाईको छाला, ग्यारेन्टी दिन्छु तपाईको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो, यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो तत त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस, यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा पैसा पैसा पैसा पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ फेरि उसले 100 को सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 को कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सन भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेण्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ। अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन, फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौ, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ 100 वर्ष बाँच। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाई र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने। कि हंसा निकल गया पिंजरे से खाली पड़ी रही तस्वीर, यो श्वास को के मूल्य छ तपाई बुझ्न सक्नुहुन्न? बुझ्नुहुन्छ अवश्य, तर त्यो दिन जुन दिन यो जानेछ। यस्तो किन हुन्छ थाहा छैन। घरमा श्रीमती छिन्, श्रीमतीसँग झगडा पनि गर्छन्, यो किन नगरेको, तैले नुन धेरै हालिस, अब चियाले, अब यो गर, अब त्यो गर, अनि जुन दिन भागेर जान्छ ओहो कहाँ गई। भैँसीको साथमा पनि यही हुन्छ, जबसम्म घरमा छ कहाँ जान्छस्, यस्तो गर्छेस, त्यस्तो गर्छेस, अनि जुन दिन भाग्छ अरे राम मेरो भैँसी गयो। बच्चासँग पनि यस्तै हुन्छ, बदमास पढ्दैनस्, लेख्दैनस्, बेवकुफ, यस्तो छस, त्यस्तो छस, जुन दिन भाग्छ मेरो छोरो बाबु कहाँ गयो, अरे मेरो दुनियाँ खराब भयो, म त कहीँको कहीँको भइन। किनकि शून्यताको लागि त सारा उमेर बाँकी छ। यदि यसै प्रकारले तपाईँ बाँच्न थाल्नुभयो हरेक दिन तपाईँको जिन्दगी बदलिनेछ र तपाईँको जीवनमा शान्ति नै शान्तिको सुखले भरिनेछ। त हजुर, शान्ति त सम्भव छ, यसकारण सम्भव छ किनकि यो पहिलादेखि नै तपाईँ भित्र छ। नलुकाउनुहोस्, बाहिर आउन दिनुहोस्, आफ्नो जीवनलाई सफल बनाउनुहोस् र आनन्द लिनुहोस् आफ्नो जीवनमा।

करम ढाला अंग बन काटत बारंबार अपने हाथों आप ही काटत है संसार। हमरो कर्म नहीं एक्स बंतरो बने को था रते ही चीज बाट हामीले आफैलाई हानेर आफैलाई नै काट्न तिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नु भयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं। यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ, तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि? त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ।

0: रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखराक महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
8: फोन नम्बर 061-587-915
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
13: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा

0: पाइन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट छ।
2: श्री कृष्ण गोविंदा हरे मुरारी।

0: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841675694, 9191924।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: मठ मन्दिर,
6: गुरुकुल,
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक दण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
12: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8
13: बाकीलाल स्पोर्ट्स मुक्त विशाल बजार सिद्धेढुंगा पोखरा। सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 98-160-62-983 98-55-52-855। समझनु सही बाकीलाल स्पोर्ट्स गुप्त विशाल बजार।
14: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका आर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
19: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98-560-33-560 98-560-33-560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
20: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430 98-560-5843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4, सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: कुनै सान्दर्भिक विषयवस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीको पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अनिएन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ पोखराको अत्यन्त पुरानो बजार बुद्ध विशाल बजारका व्यापारीहरूको अवस्था के कस्तो छ। हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका अध्यक्ष बुद्धिबहादुर कुँवर हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। बुद्धिजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी।
0: हजुर, अहिले चाहिँ बुद्ध विशाल बजार व्यवसायिक संघले चाहिँ एसोसिएसनले चाहिँ के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: अहिले विशेष गरी बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले आफ्ना व्यवसायका हकितका संरक्षण, व्यवसायलाई कसरी अझ उचाइमा लैजाने, वृद्धिमा कसरी गर्ने भन्ने विषयमा चाहिँ हामी दत्तचित्त भएर लागेका छौँ। र व्यवसायका अतिरिक्त पनि हामीले विभिन्न किसिमका सामाजिक क्रियाकलापहरू, रक्तदान, त्यसपछि वृक्षारोपण, पर्यावरण संरक्षणका लागि वृक्षारोपण, छात्रवृत्तिका कार्यक्रमहरू र बोछे लगायत देशलाई परेको विभिन्न संकटको बेलामा पनि हामीले आर्थिक सहयोगहरू पनि सञ्चालन गर्दै आइरहेको छ।
0: हजुर हजुर, अहिले एसोसिएसनको अहिले पछिल्लो अवस्था, बुद्ध विशाल बजार व्यावसायिक एसोसिएसनको अवस्था चाहिँ कस्तो छ?
1: अहिले हामीसँग धन्नै 172 जना हामीसँग एक्टिभ मेम्बरहरू हुनुहुन्छ। र त्यसमा चाहिँ हामीसँग अहिले धन्नै धन्नै हामीसँग 300 जनाले चाहिँ प्रत्यक्ष रूपमा त्यहाँ रोजगारी प्राप्त गरिराख्नु भएको छ भने अप्रत्यक्ष रूपमा हामीसँग हजारौं व्यक्तिहरू जोडिनु भएको छ। विशेष गरी हामीले सामान लिएर आउने ठाउँदेखि लिएर ट्रान्सपोर्ट कम्पनीहरूदेखि लिएर त्यसै गरी हामीसँग धेरै मान्छेहरू जोडिनु भएको छ।
0: हजुर, भनेपछि अहिले चाहिँ एकदमै आशा लाग्दो छ। व्यावसायिक अवस्था चाहिँ कस्तो छ?
1: थोरै यो चुनावपछि थोरै व्यवसायमा वृद्धि हुने हामीलाई पनि आशा थियो। थोरै वृद्धि त भएको छ, तर पनि सरकारका नयाँ नीति पोलिसीहरूको कारणले गर्दा थोरै यो अस्ति सरकारले लिएर आएको यो उपायहरूले गर्दा हामी व्यवसायलाई अलिकति त्रसित बनाइएको हो कि, हामीलाई अलिक नबुझाइएको हो कि, हामीलाई अलिकति त्योसँग सम्बन्धित तालिमहरू प्राप्त नभएको हो कि, हामीलाई बिल बिजकहरू राख्नको लागि हामीलाई के कसरी त्यसमा क्युआरको कुराहरू छ, एमआरपीको कुराहरू छ, त्यो विषयमा अलिकति हामीलाई अझ जानकारी गराइदिने गरेर एउटा अन्तर्राष्ट्रिय कार्यालय लगायतले हामीलाई त्यो शिक्षा नदिएको पो हो कि भन्ने विषयमा चाहिँ हामी छौँ। र त्यसको लागि हामीले छिट्टै नै हामीले अन्तर्राष्ट्रिय कार्यालयसँग बसेर हामी चाहिँ एउटा तालिम अथवा हामी कुनै त्यस्तै गोष्ठी अथवा कुनै कार्यक्रम चाहिँ हामी गरेर हामी व्यवसायलाई अवेरनेस गर्ने त्यो विषयमा हामीले जानकारी दिने चाहिँ हामी प्रयासरत छौँ।
0: हजुर, अहिले जस्तै तपाईँ आफै पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि तपाईँले मुख्य प्राथमिकतामा राख्नुभएका विषयहरू के के थिए?
1: विशेष गरी बजार निकै पुरानो छ, बजारलाई थोरै रेनोभेसन हामीले गरेका छौँ। धनै 4 वर्ष अगाडि हामीले रेनोभेसन गरेर अहिलेको बजारको प्रारूप हामीले तयार गरेका छौँ। बजारमा आउने ग्राहकहरूको लागि ग्राहक मैत्री पार्किङ, निशुल्क ग्राहक मैत्री पार्किङको व्यवस्थापन गरेका छौँ। ग्राहकहरूलाई गुणस्तरीय सामान खरिदको लागि बुद्ध विशाल बजार आइरहनु पनि म अनुरोध गर्न चाहन्छु। र त्यहाँ चाहिँ तपाईँहरूले किनेका सामानहरूमा तपाईँलाई चाहिँ विभिन्न किसिमका छुट सुविधाहरू लगायत क्वालिटीका कुराहरूमा पनि हामीले क्वालिटी चाहिँ डेभलप गर्नुपर्छ। सामान सस्तो भन्दा पनि राम्रो खालको क्वालिटी, टिकाउ खालको क्वालिटी चाहिँ ग्राहकलाई दिन सक्नुपर्छ भनेर हामी लागेका छौँ। र ग्राहकका सेवा सुविधाका लागि विभिन्न ठाउँहरूमा हामीले चाहिँ चार्जिङ स्टेशनहरू पनि व्यवस्था गरेका छौँ।
0: हजुर हजुर, भनेपछि धेरै कामहरू भएका छन् होइन? अहिले हेर्दाखेरि तपाईँ आफै पनि बुद्ध विशाल बजारभित्रै व्यवसायिक हिसाबले लागेको पनि लामो समय भइसक्यो। इतिहासलाई तुलना गर्दा बुद्ध विशाल बजारको व्यवसायिक इतिहास अहिलेको अवस्थालाई चाहिँ कसरी तुलना गर्नुहुन्छ?
1: धन्नै आजभन्दा धन्नै 4 दशक अगाडि दुईजना बुवाहरू म सम्झिन चाहन्छु, आदरणीय बुवा हर्कबहादुर शेरचन्द, त्यसै गरी स्वर्गीय बुवा नन्दप्रसाद भट्टजनज्यूको संयुक्त प्रयासमा बुद्ध विशाल बजार स्थापना भएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र धन्नै 2056 साल भाद्र 25 गते संस्थाले चाहिँ आफूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको नामबाट संस्था स्थापना भएको र त्यो बेलामा मान्छेलाई अत्यावश्यक परेका सामग्रीहरू केही थोरै व्यापारीहरूले चाइनाबाट लिएर आएर त्यहाँ विभिन्न किसिमका सामग्रीहरू लाहोरबाट आउने साथीहरूसँग सामग्रीहरू किनेर त्यहाँ खरिद बिक्री गर्ने गरिन्थ्यो। जुन अहिलेको जस्तो सहज अवस्था, ट्रान्सपोर्टको अवस्थाहरूदेखि लिएर सहज अवस्था, सामान आयातका कुराहरूमा सहज थिएन त्यति बेला। केही व्यवसायीहरू थाइल्यान्ड केही व्यापारीहरूलाई लिएर गएर थाइल्यान्डबाट सामानहरू आफैले बोकेर आउनुपर्ने थियो, आफ्नै लगेजहरूमा लिएर आउनुपर्ने थियो। त्यसरी व्यापार विशाल बजारले चाहिँ व्यापार आफूले सुरुवात गरेको थियो। त्यति बेला एउटा भनाइ नै थियो, विशाल बजार नभइकन त बिहे हुँदैन भन्ने पनि हामीसँग एउटा कथन पनि थियो। अहिले पनि केही व्यवसायी साथीहरूले त्यो पुरानो कथन चाहिँ हामीलाई अझै पनि दोहोऱ्याउनुहुन्छ। अहिले पनि केही साथीहरू आफ्ना विभिन्न वैवाहिक कार्यक्रममा अझै पनि विशाल बजारका कस्मेटिकहरूदेखि लिएर सामग्रीहरू किन्न अझै पनि आउनुहुन्छ, त्यसको लागि पनि म यहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु।
0: हजुर हजुर, भने त्यो एउटा इतिहासै बोकेको ठाउँ हो कि होइन, हामी बच्चा हुँदाखेरि पनि बुद्ध विशाल बजार जाने भन्ने खालको थियो नि त। अहिले बजारमा व्यवसायीहरूले चाहिँ भोगिरहेका मुख्य समस्याहरू चाहिँ के हुन्?
1: अहिले बजारमा पहिलो कुरा पार्किङको समस्या छ। अब त्यति बेला चाहिँ हाम्रो अब आजभन्दा झन् 4 दशक अगाडि खोलेको बजार भएको कारणले गर्दा हामीलाई चाहिँ बजार चाहिँ पार्किङको अभाव छ। महेन्द्रपुर एरियामा चाहिँ 2 पाङ्ग्रे पार्किङको व्यवस्था चाहिँ छ, तर पनि 4 पाङ्ग्रेको लागि हामी चाहिँ पोखरा उद्योग वाणिज्य सङ्घ अथवा सेलवेजको पार्किङ अथवा अन्य कुनै गणेश मन्दिरतिर लिएर गएर पार्किङ गर्नुपर्ने अवस्था छ। र जुन सरकारी आवासहरू भएको जस्तै हुलाक घरहरूमा चाहिँ सरकारले त्यसमा पार्किङको व्यवस्था गरिदिएदेखि हामी विशेष गरी विशाल बजारलाई मात्र नभइकन चिप्लो ढुङ्गा महेन्द्रपुलका व्यवसायलाई पनि सहयोग हुने थियो। पार्किङको एउटा ठूलो समस्या छ भने सरकारको यो नीतिले गर्दा पनि हामीलाई अलिकति थोरै समस्या छ। सरकारले एउटै खालको नीति लिएर आइदिएदेखि हुन्थ्यो, सधैँ परिवर्तन हुनुभन्दा पनि एउटै खालको नीति व्यवसायलाई कुनमा कति कर तिर्ने, हामी तिनै तहको सरकारलाई चाहिँ हामी कर तिर्छौँ, विशेष गरी सङ्घ सरकारलाई, प्रदेश सरकारलाई, स्थानीय सरकारलाई पनि हामी कर तिर्छौँ। एकै ठाउँमा कर तिर्ने वातावरण बनाइदिएदेखि हामी व्यवसायलाई अलिक सहज हुन्थ्यो कि भन्ने चाहिँ मलाई लागेको छ।
0: हजुर, यो दोहोरो तेह्रो कर होइन, 2-3 ठाउँमा कर फिर्न पर्ने अवस्था, त्यो सँगसँगै घर भाडा र अहिले पछिल्लो समयको घट्दो क्रय शक्तिले व्यवसायमा चाहिँ कस्तो खालको असर पारेको छ?
1: विशेष गरी अहिले हाम्रो सरकारको नीति भन्छु म, विशेष गरी हामी जनता बेच्ने नीति छ सरकारको, विशेष गरी विदेशतर्फ चाहिँ हामी जोसुकै पनि अहिलेका अहिले मैले यसो हेर्छु, अलिकति 16-17 प्लस 2 पास भएका साथीहरू भाइ बहिनीहरू चाहिँ जोसको पनि हेर्छु म, कन्सल्टेन्सीमा चाहिँ भिडै छ, किनभने विदेश जाने मात्रै उहाँको कुरा छ। ती तमाम व्यक्तिहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्ने, स्वरोजगार हुने व्यवस्था गरिदिनु पनि म सरकार समक्ष अनुरोध गर्न चाहन्छु। र त्यस्तो भएको खण्डमा पक्कै पनि हाम्रो सरकारले के कति कुरा देशलाई पुग्ने हो, कति कुरा हामीले आयात गर्ने हो, कति कुरा हामीले यहाँ उद्योग धन्दा खोल्ने हो, कति कुरा हामीले उद्योग धन्दा खोलेर पनि हामी सञ्चालन गर्न नसकिने हो, त्योतर्फ पनि अलिकति विस्तृत आफूले बुझेर त्योतर्फ चाहिँ लगानी गर्दिन र त्यो व्यवसायलाई लगानी मैत्री वातावरणको विकास गर्दिन र नेपालीलाई नेपालमै रोजगारी प्रदान गर्ने, स्वरोजगार दिने खालको नीति लिएर आइदिनु पनि म अनुरोध गर्न चाहन्छु।
0: हजुर, तपाईँ अध्यक्ष भइरहँदाखेरि पछिल्लो समयमा त्यहाँ त हुन्छ नि त व्यापारीहरू आउने जाने क्रम भइरहेको छ, युवाहरूको आकर्षण चाहिँ कतिको देख्नुहुन्छ व्यापारतिर?
1: अहिले केही साथीहरू चाहिँ जो विदेश बसेर आउनु भएको छ उहाँहरूलाई चाहिँ स्वदेशमै केही गरौँ भनेर चाहिँ आउनु भएको छ। अस्ति भर्खरै मात्र हिजो मात्रै हामीले 2800 वार्षिक साधारण सभा सम्पन्न गरेका छौँ, उक्त कार्यक्रममा हामीले 5 जना नयाँ व्यवसायलाई चाहिँ हामीले स्वागत गर्न पायौँ। त्यसको लागि पनि म ती नयाँ व्यवसायलाई पनि धन्यवाद दिन चाहन्छु जसले बुद्ध विशाल बजारलाई रोजेर व्यवसाय म व्यवसाय गर्न बुद्ध विशाल बजार आउँछु भनेर उहाँले जुन रोज दिनुभएको छ उहाँहरूलाई थ्याङ्क्स दिन चाहन्छु। र युवाहरूको आकर्षण बढ्दो छ, देशमा केही गरौँ भन्ने हुटुटी छ, तर सरकारले अलिक स्थिर लिएर आइदियो भने मान्छेहरूलाई अलिकति यहीँ केही गर्ने वातावरण सिर्जना हुन्थ्यो, यहीँ केही गर्नुहुन्थ्यो कि भन्ने मैले आशा गर्ने छु।
0: हजुर, अहिले पछिल्लो समयमा चाहिँ अनलाइन व्यापार र सामाजिक सञ्जाल मार्फत भइरहेको व्यापारले चाहिँ यो परम्परागत व्यापारलाई चाहिँ कतिको चुनौती दिएको छ?
1: अबको जमाना भनेको हामी 21 सेन्चुरीमा छौँ, एआईको जमाना छ, अब चाहिँ हामी पनि अब अनलाइन प्रविधिमा हामी पनि जानुपर्नेछ। जेसुकै कुरालाई पनि अब पुरानो ढर्राबाट सञ्चालन गरेर हुँदैन, हामीले आफ्ना सामानहरू, क्वालिटीका सामानहरू, गुणस्तरीय सामानहरू चाहिँ हामीले पनि आफ्ना बजार प्रबन्धन गर्नका लागि, आफ्ना दोकान व्यवसाय प्रबन्धनको लागि अब हामी चाहिँ प्रविधिमा जानुपर्छ, अनलाइनमा जानुपर्छ, टिकटकमा जानुपर्छ। म त्यो पनि भन्न चाहन्छु कि त्यसमा जाँदै गर्दा म ग्राहकहरूलाई चाहिँ के भन्छु भने क्वालिटीमा चाहिँ तपाईँहरू कम्प्रोमाइज नगरिदिनुहोस्। क्वालिटीको बारेमा तपाईँहरूले कुरा गर्दै गर्दा, पसलेहरूसँग कुरा गर्दै गर्दा, अनलाइनका विक्रेताहरूसँग कुरा गर्दा गर्दा क्वालिटी कस्तो छ के छ भनेर चाहिँ एकचोटि इनबक्समा म्यासेज पनि गरिदिनुहोस्। रेटका कुराहरू चाहिँ सकभर मिल्छ भने चाहिँ तपाईँहरू बजारै कुरा गरेर, बजारै भिजिट गरेर, क्वालिटी छानेर, सामग्री चिनेर मात्रै खरिद गरिदिनु पनि म अनुरोध गर्न चाहन्छु। बजार चाहिँ अब पहिलाको जस्तो पुरानो ढर्राबाट सञ्चालन गर्न सकिन्न, नयाँ प्रविधि, एआईको जमानामा हामी नयाँ प्रविधिमा जानुपर्छ, अनलाइन प्रविधिमा जानुपर्छ भनेर हामी पनि व्यवसायलाई अनलाइन शिक्षा र हामी कसरी डेभलप गर्न सकिन्छ, हाम्रो व्यापार व्यवसायलाई कसरी वृद्धि गर्न सकिन्छ, त्यसतर्फ चाहिँ हामीले व्यवसायहरूलाई चाहिँ एउटा कार्यक्रम पनि हामीले गर्ने गरेका छौँ, जोड्ने गरेका छौँ, र त्यसलाई चाहिँ हामीले विभिन्न किसिमका ख्यातिप्राप्त कलाकारहरू लिएर आएर पनि हामी बजार प्रबन्धनको लागि चाहिँ हामी लागिरहेको भयो।
0: हजुर, पक्कै पनि। जस्तै अर्को कुरा, उपभोक्ताहरूलाई गुणस्तरीय वस्तु र उचित मूल्यमा चाहिँ सामान उपलब्ध गराउनको लागि व्यावसायिक एसोसिएसनले कस्तो खालको भूमिका खेलिरहेको छ?
1: त्यसमा हामीले विशेष गरी व्यवसायिक विभिन्न फोरमहरूमा हिजो मात्रै पनि कुरा भएको थियो, हामीले सामान खरिद गरेर लिएर आइसकेपछि हामीले चाहिँ धेरै मूल्य भन्ने होइन, अहिले चाहिँ मूल्यहरू चाहिँ सरकारले विशेष गरी अहिलेको दुईतिहाईको सरकारले एमआरपी नै लगाएर आएको छ। एमआरपी चाहिँ नभइकन भन्सार चाहिँ नहुने हुँदा अहिले चाहिँ रेट चाहिँ तय विषय ग्राहकलाई चाहिँ सहज भएको छ। त्यसमा पनि तपाईँहरूले चाहिँ पसलमै भिड गर्नुभयो भने व्यवसायहरूले पक्कै पनि छुट चाहिँ गर्नुहुन्छ। हामीले चाहिँ अधिकतम चाहिँ तपाईँहरूलाई अहिले चाहिँ 20% सामग्री हेरिकन 20% छुट, 5% फिक्स रेट भएको कस्मेटिकहरूमा पनि हामीले 5-20% चाहिँ छुट दिन चाहिँ मैले व्यवसायहरूलाई अनुरोध गरेको छु। व्यवसायले त्यही अनुसार चाहिँ गरिदिनु भएको छ।
0: हजुर, अझै बुद्ध विशाल बजारलाई व्यवस्थित, आकर्षक र व्यापारिक केन्द्र बनाउन चाहिँ गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: त्यसको लागि हाम्रो बुद्ध विशाल बजारको दोस्रो तला चाहिँ अझै पनि हामीसँग खाली छ। त्यहाँ चाहिँ हामीले हाम्रो व्यवसाय साथीहरूले पनि हामीसँग विभिन्न कार्यक्रमहरूमा प्रश्न उठाउनुहुन्छ कि बजारलाई अझ प्रमोट गर्नको लागि, ग्राहकहरूलाई ग्राहक मैत्री बनाउनको लागि अझ त्यहाँ के गर्न सकिन्छ, गेम जोन गर्न सकिन्छ कि, अथवा कुनै खालको त्यहाँ ठुलै प्रोजेक्ट फिल्महरू लगायतका प्रोजेक्टहरूको पो ल्याउन सकिन्छ कि भन्ने विषयमा पनि कुराहरू उठेका छन्। हामीले पनि व्यवसाय सदस्यजीहरूलाई भनेका छौँ, हामीले गरेर हुनेसम्म हामी चाहिँ छलफलमा जुट्नेछौँ, हामी व्यवस्थापन समितिसँग पनि छलफल गर्नेछौँ। तपाईँहरूले पनि कोही यस्तो लगानीकर्ताहरू चिन्नु भएको छ, यदि तपाईँहरू पनि लगानी गर्न इच्छुक हुनुहुन्छ भने बुद्ध विशाल बजार आउनुहोस्, हामी छलफलमा हामी जुट्नेछौँ। सायद केही साथीहरूले त्यहाँ अब लगानी गर्न पनि इच्छुक हुनुहुन्छ, आउनुहोस्, बजार बनाउने कुरामा, लगानी गर्ने कुरामा, लगानीको सुरक्षित गर्ने कुरामा चाहिँ हामी ढुक्क हुन चाहिँ म सम्पूर्ण रेडियो सफलता सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई म हार्दिक अनुरोध गर्दछु।
0: हजुर, हामी कहाँ विडम्बना भनौँ, एउटा लगानी व्यक्तिले गरेर व्यवसायिक हिसाबमा लागिरहेको हुन्छ, फेरि त्यो बजारलाई पनि अझै व्यवस्थित तरिकाले अथवा त्यसलाई आकर्षण गर्ने काम पनि व्यक्तिले गरिराख्नु पर्ने कि हरेक ठाउँमा चाहिँ यही नै छ, त्यो राज्यले गरिदियो भने अझै प्रभावकारी हुन्थ्यो नि त, त्योतर्फ तपाईँहरूले कसरी चाहनुभएको छ?
1: राज्यका विभिन्न निकायहरूमा विशेष गरी हामी स्थानीय निकायहरूका विभिन्न वडा अध्यक्षज्यूसँग बस्दै गर्दा होस् अथवा प्रदेश सरकारसँग हामी वार्तालाप बस्ने क्रममा हामीलाई यही कुराहरू भइदिएदेखि हाम्रो अझ व्यापार व्यवसायलाई वृद्धि हुने थियो भन्ने कुरा वडा नम्बर 4 वडा अध्यक्षज्यूले चाहिँ पार्किङको विषयमा चाहिँ व्यवसायलाई समस्या हुने हुँदा यो पार्किङ चाहिँ हटाउनु हुँदैन, एकतर्फी भए पनि पार्किङ चाहिन्छ भनेर जुन उहाँले व्यवसायको हितको लागि उहाँले जुन काम गरिदिनु भएको छ त्यसको लागि पनि म उहाँलाई थ्याङ्क्स दिन चाहन्छु। त्यसै गरिकन प्रदेश सरकारलाई चाहिँ मैले हाम्रो हुलाक र टेलिकमको त्यहाँ बिल्डिङ छ, त्यहाँ चाहिँ हाम्रो व्यवसायहरूको पार्किङ स्थलको रूपमा त्यसलाई प्रयोग गर्नको लागि, खुलाइदिनुको लागि सशुल्क पार्किङै किन नहोस् खुलाइदिनु, र सरकारलाई पनि फाइदा हुने गरेर काम गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु, र सरकारले एउटा स्पष्ट खालको नीति निर्माण गरिदिनु पनि म अनुरोध गर्न चाहन्छु। हाम्रो जहिले पनि ढुलमिली नीति छ, कहिले एउटा कुरा लिएर आइदिनुहुन्छ, कहिले अर्को कुरा लिएर आइदिन्छ, व्यवसायहरूलाई कस्ता खालका नीतिहरू आवश्यक पर्छन् हामी व्यवसायहरूका नेतृत्व गर्ने नेतृत्वकर्ताहरूलाई बोलाएर त्यहाँ राख्दिनँ, आफ्ना कुराहरू सुन्दिनँ पनि म अनुरोध गर्न चाहन्छु। उहाँले बोलाउनु पनि बोलाउनुहुन्छ तर हामी जान्छौँ पनि, हामीले आफ्ना कुराहरू भन्छौँ तर पनि, अनि बेलुका आउने क्रममा हामी हाम्रा कुराहरू राखिसकेपछि उहाँका कुरा जे छन् त्यही नै होबाउ रूपमा हाम्रा कुरा नभइकन उहाँहरूका कुरा मात्रै आउने गरेको छ। त्यसतर्फ पनि म सम्बन्धित मन्त्रालय, सम्बन्धित क्षेत्रका निकायहरूलाई चाहिँ मैले अनुरोध गर्न चाहन्छु।
0: हजुर, भनेपछि मुख्य समस्या पार्किङ नै हो।
1: बजारलाई त पार्किङ नभइकन बजार चल्दैन, हामी जहाँ जुनसुकै ठाउँ, संसारको जुनसुकै ठाउँ, हामी अब थोरै केही देश विदेश हामी हुँदै गर्दा पनि हामीले देखेका छौँ पार्किङ चाहिँ हुने गरेको छ, तर हाम्रो बजार चाहिँ पुरानो छ, किनभने हामीसँग त्यति बेला अब अञ्चलाधीशले त बजार चाहिँ बनाउनु भयो तर अब त्यति बेला पार्किङका कुराहरू, यस्तो बजार होला, यति धेरै जनसङ्ख्या होला भन्ने चाहिँ हामीसँग त्यो त्यति बेलाको सोच पुगेन होला। तर अब चाहिँ अब बन्ने नयाँ बिल्डिङहरूमा गर्न त महानगरपालिकाले अनिवार्य अन्डरग्राउन्ड पार्किङको व्यवस्थापन गरेको छ, तर पनि पुरानो बजारलाई चाहिँ अझै संरक्षण गर्नको लागि पार्किङ लगायतका कुराहरूमा ग्राहकलाई म त भन्छु पोखरालाई भन्ने बेलामा चाहिँ हामी पर्यटकीय राजधानी भन्छौँ, 7 बजेपछि म महेन्द्रपुर जान्छु भने मैले बस पाउँदिनँ, त्यस्तो नहोस्। किनभने कति बजीसम्म सवारी साधन, सार्वजनिक सवारी साधनहरू, बसहरू पाउने हो, ग्राहकहरूलाई पनि 7 बजेसम्ममा सपिङ गरेर घर फर्किने बेलामा गाडी नपाएको गुनासोहरू, अनि इन्ड्राइभ गर्नुपर्ने ट्याक्सीहरू गर्दा उहाँहरूलाई चाहिँ अलिक महँगो परेको, सार्वजनिक सेवा सुविधाहरू पनि अलिक बेलुकासम्म सञ्चालन होस्, 10 बजेसम्म केही नभए पनि होस्, अथवा सकिन्छ भने बरु 10 बजे पछाडि डबल भाडा लिएर भए पनि 12-1 बजेसम्म सञ्चालन भयो भने हाम्रो लेकसाइडदेखि लिएर लेकसाइडका व्यवसायहरूलाई पनि टेवा पुग्ने, विशेष गरी अहिले सरकारले लिएर आएको छ नि त, मदिरा सेवन नगरिकन मदिरा सेवन गरेर गाडी नचलाइदिनुहोस् भन्ने। अब लेकसाइडका होटल रेस्टुरेन्टहरू त कसरी चल्ने, त्यसतर्फ पनि सचेत भइदिन म अनुरोध गर्न चाहन्छु।
0: अहिले व्यवसायीले भोगेको मुख्य समस्या चाहिँ के?
1: मुख्य समस्या भनेको त हामीसँग अहिले ग्राहकको कमी छ, जुनसुकै क्षेत्रमा पनि प्रतिस्पर्धा छ, ग्राहकको कमी छ, जनसङ्ख्या नै हामीसँग सरकारले 2,91,00,000 कुरा गर्दै गर्दा विदेशमा बस्ने जनसङ्ख्या कति, हामीसँग बस्ने जनसङ्ख्या कति, हामी हाम्रै घरमा हेरौँ, अन्त म जान्न हाम्रै घरमा हेरौँ, हाम्रो सामान किन्ने मान्छे कति हुनुहुन्छ, विशेष गरी सामान किन्ने भनेको त 16-32 वर्ष 32-35 वर्षसम्मकोले अलिक धेरै सामानहरू खरिद बिक्री गर्नुहुन्छ, उहाँहरू नै हामीलाई चाहिने हो, उहाँ सबै हरेक घरबाट हेर्नुहोस् उहाँहरू सबै विदेश हुनुहुन्छ। अब बुढा भएका बाबाआमाले त वर्षमा धेरै किन्नु भयो भने 2,000 किन्नु होला, 4,000 किन्नु होला, त्यति हाम्रो व्यापार व्यवसाय हुँदैन। ती तमाम ऊर्जावान युवा व्यक्तिहरूलाई देशमै केही सिर्जना गर्ने, रोजगारी सिर्जना गर्ने, उहाँहरूलाई चाहिँ देशमै केही हुँदै गरेर काम गर्न सकियो भने पक्कै हाम्रो व्यापार व्यवसाय बढ्नेछ। र अहिले लगानी मैत्रीको कुरा गर्दै गर्दा ब्याङ्कहरूमा चाहिँ तरलता अभाव निकै नै धेरै छ, र हामी व्यवसायहरूलाई चाहिँ लगानी गर्न अलिक डर भएको अवस्था छ। भोलि के हुने हो, हिजो हामी भूकम्पको महामारीमा पर्यौँ, कोरोनाको महामारीमा पर्यौँ, नाकाबन्दीको महामारीमा पर्यौँ, तर सरकारले स्पष्ट नीति दिएन, हामीलाई फलानु फलानु कुराहरूमा व्यवसायहरूलाई छुट दिने कुरा भएन। छुटको कुरामा चाहिँ सरकारले यदि अलिकति लामो समयसम्म चाहिँ ब्याज तिर्न इन्ट्रेस्ट तिर्न चाहिँ हामीलाई छुट दियो, अन्य कुराहरू जस्तो हामीलाई सिधै सहयोग हुने गरेर चाहिँ त्यस्तो नीति नलिएरदेखि कारण पनि हामीलाई अलि लगानी गर्न पनि डर, भोलि अवस्था के हुने हो, हिजो जेनजान गर्न ठुल्ठुला मलहरू ठुल्ठुला घरहरूमा चाहिँ आगो लागि भयो, धन्न संयोगवश विशाल बजारमा चाहिँ त्यस्तो भएन, घटनाहरू घटेन, तर पनि त्यस्तो घटनाहरू नहोस्, किनभने लगानीकर्ता मान्छेहरूलाई चाहिँ निरुत्साहित हुने काम चाहिँ नहोस्, लगानीकर्ताहरूलाई चाहिँ उत्साहित गराउँ, कसरी हुन्छ लगानी भित्र्याउँ भन्न चाहन्छु।
0: हजुर, यो क्षेत्रमा व्यवसायिक क्षेत्रमा 24-25 वर्षको लगानी होइन, यो ऊर्जाशील समय त्यही क्षेत्रमा खर्चिरहँदाखेरि अवसरहरू के छन् यो क्षेत्रमा?
1: धन्यै आजभन्दा धन्यै धन्यै, म 22 वर्ष अगाडितिर बुद्ध विशाल बजार छिरेको थिएँ, धन्यै जुङ्गाको रेखी बस्दै गर्दा म चाहिँ त्यहाँ छिरेको थिएँ, अहिले जुङ्गा फुलिसक्यो, कपाल पनि फुलिसक्यो। अवसरहरू भनेको व्यापार गर्ने ठाउँमा अवसर छ, अहिले म जहाँ जुन यहाँ रेडियो सफलतामा आएर बोल्ने जुन यो अवसर प्राप्त भएको छ, त्यो मेरो व्यापारबाटै मैले यो अवसर प्राप्त भएको, थोरै साथीहरूले लगानी गरेकै कारणले गर्दा, थोरै केही साथीहरूले कहीँ जग्गा जमिन जोड्नुभयो होला, कहीँ आफू परिचित हुनुहोला, कसैले राजनीतिमा अलिकति थोरै ठुलो सफलता प्राप्त गर्नुहोला, लगानी गर्न चाहिँ हामी नडराउँ, लगानी गरौँ, तर क्षेत्र हेरिकन बुझेर अलिकति त्यस विषयमा विज्ञ भएर काम सिकेर मात्रै जुनसुकै क्षेत्रमा पनि लगानी गर्न चाहिँ म तमाम श्रोताहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु, विशेष गरी जुनसुकै क्षेत्रमा पनि आफूले लगानी गर्दा त्यो क्षेत्रसँग सम्बन्धित केही नभए पनि 2-3 वर्ष त्यहाँ सिक्नको लागि आफू स्टाफको रूपमा होस् अथवा त्यहाँ सधैँ गएर हुन्छ सहयोगीको रूपमा पनि काम सिकेर चाहिँ लगानी गरिदिनु भने तपाईँको लगानी चाहिँ सुरक्षित रहन्छ भन्न चाहन्छु।
0: अहिले तपाईँ हामी 3 जना यहाँ रहिरहँदाखेरि हाम्रो पुस्ता भनौँ न आफ्नै देशमा केही गर्छौँ भनेर रहनु भनेको पनि एउटा राष्ट्रप्रतिको प्रेम पनि हो र एउटा होइन उदाहरण पनि हो जस्तो लाग्छ, तर सरकारले कहिलेकाहीँ हाम्रै पुस्ताहरूलाई चाहिँ त्यो प्रोत्साहन गर्ने काम नगरेको हो कि जस्तो फिल्डमा आफूले पनि गरिरहेको हुन्छ, त्यो चाहिँ कतिको लाग्छ तपाईँहरू त्यहाँ यही पुस्ताहरूले काम गरिरहँदाखेरि त्यो खालको इन्करेज हौसला गरेको पाउनुहुन्छ कि पाउनुहुन्छ?
1: किनभने हाम्रो सरकार अलिकति कमजोर छ, आर्थिक रूपमा हाम्रो सरकार कमजोर छ, हामी विदेश हेरेर हाम्रो देश चाहिँ चल्दैन, किनभने म त्यो कुरा भन्न चाहन्छु, हामीसँग हाम्रा इच्छाहरू आकाङ्क्षाहरू धेरै नै छ, तर अब सरकारले जुन गर्नुपर्ने साथ र सहयोग हो, हाम्रो स्रोत र साधन के हो, र सरकारले गर्नुपर्ने व्यवसाय मैत्री वातावरण कसरी सिर्जना गर्ने, युवाहरूलाई प्रोत्साहन कसरी गर्ने भन्ने विषयमा सरकार अलिकति आफ्नो स्रोत र साधनभन्दासँग भएको स्रोत र साधन पनि प्रयोग नगरेको हो कि, अथवा तमाम ती मन्त्रालयका कर्मचारीहरूले पो त्यो सहयोग नगर्नु भएको हो कि, अथवा वित्तीय कुराहरूमा, वित्तीय साक्षरताका कुराहरूमा लगायत अब लगानीका कुराहरूमा पनि हामीलाई अब कोही नयाँ व्यवसाय व्यवसाय गर्छु भनेर आयो भने विभिन्न किसिमका उतार चढावका सिर्जनाहरू, विशेष गरी अब ब्याङ्कका लोनका कुराहरूमा पनि सरकारबाट सहयोग नहुने थियो। पुरानोलाई चाहिँ जति लोन पनि अब मिल्नेसम्म गर्ने, नयाँलाई चाहिँ अब नयाँ व्यवसायलाई चाहिँ लोनका कुराहरूमा पनि अलिक अप्ठ्यारो पर्ने हो कि बिउ पुँजीको नभएको हो कि लगानी गर्ने मान्छेलाई चाहिँ केही अलिकति सरकारले पनि त्यसतर्फ पनि ध्यान दिँदै पुऱ्याइदिनु पनि भन्न चाहन्छु।
0: तपाईँको अनुभवको आधारमा नयाँ पुस्ताहरू कसैले म अब विदेश जानुभन्दा व्यापारै गर्छु भनेर आउन चाहने पुस्तालाई चाहिँ के सन्देश दिनुहुन्छ?
1: आउनुहोस्, व्यापार गरौँ, सँगै मिलेर गर्नु पनि सकिन्छ। केही तपाईँहरूलाई नबुझेका कुराहरू केही स्पष्ट हुन चाहनुहुन्छ भने पनि मेरो कार्यालयमा पनि आएर तपाईँहरूलाई म मेरो अनुभवका कुराहरू म सेयर गर्न चाहन्छु। र विशेष गरी जुनसुकै क्षेत्रमा, अघि नै मैले भन्छु कि जुनसुकै क्षेत्रमा पनि तपाईँहरू काम गर्न इच्छुक हुनुहुन्छ भने केही वर्ष चाहिँ तपाईँले सिक्नुहोस्, केही महिना केही समय चाहिँ त्यहाँ सिकेर आएर तपाईँले त्यहाँ लगानी गरिदिनुहोस्। र तपाईँले कतिसम्मको लगानी गर्ने हो, के गर्ने हो, भविष्यका योजनाहरू चाहिँ तपाईँले तर्जुमा गरेर म विशेष गरी म यसरी अगाडि बढ्छु, यो भएन भने यो गर्छु भनेर चाहिँ तपाईँहरू आफ्ना योजनाहरू चाहिँ दत्तचित्त भएर तपाईँहरू आउनुहोस्। भनिन्छ नै अब घाट कोरेपछि पक्कै पनि अब होइन लास त आउँछ भनेर हामीले भन्ने गर्छौँ। त्यस्तै नै हो व्यापार भनेको, कहिले काहीँ नहुन पनि सक्छ तर कहिले काहीँ हाम्रो बजारको हकमा वादुती पनि हुन्छ। अब व्यापार राम्रै पनि छ, ठिकै छ। अहिले विशेष गरी बुद्धिबहादुर कुँवरलाई बुद्धिबहादुर कुँवर भनेर चिनाकै यही व्यापारले हो जस्तो मलाई लाग्छ। त्यसै गरी तपाईँहरू पनि आउनुहोस्, लगानी गरौँ, वातावरण बनाऊ, व्यापार गरौँ। तपाईँहरूको अब सरकार पनि अहिले धन्नै रितिआईको सरकार छ, पक्कै पनि सरकारले पनि अब गर्दैछ केही कुराहरू, नीति नियमका कुराहरूमा पनि सरकारले चाहिँ हामी व्यवसायलाई हकितका लागि अस्तिको अर्थमन्त्रीको बजेटमा पनि हामीलाई हुने गरेर आएको थियो कागज चाहिँ। हामी व्यापारीलाई अलिकति केही हुन्छ कि हर्षोल्लास चाहिँ हामीलाई थियो, तर पनि अब त्यो भइदियोस् किनभने स्थिर सरकार छ, पक्कै पनि केही काम होस्, लगानीको वातावरण बनोस्, युवाहरूलाई चाहिँ स्वदेशमै केही गर्न सक्ने वातावरण बनाइदिनु पनि मन।
0: हजुर, आगामी दिनमा बुद्ध विशाल बजार एसोसिएसनको योजनाहरू के छन्?
1: विशाल बजार अब भर्खरै अब चाडपर्व सुरु हुँदैछ। विशाल बजारले अब चाडपर्व लक्षित गरेर हामीले अब छुट सुविधा दिने कि अब कुनै उपागमन कार्यक्रमहरू लिएर आउने अथवा कुन ग्राहक मैत्री वातावरण बनाउन कसरी हामी अगाडि बढ्न सकिन्छ, त्यसतर्फ हामी चाहिँ सल्लाहकार सहित हामी कार्य समितिको बैठक बसेर हामीले चाहिँ निकट भविष्यको योजनाहरू चाहिँ सार्वजनिक गर्दैछौँ। त्यसै गरिकन बजारलाई अझ थप व्यवस्थित गर्नको लागि हामीले चाहिँ अब ग्राहक मैत्री पार्किङ, निशुल्क पार्किङ त छँदैछ, तर पनि हामीले अझ ग्राहकको मनोरञ्जनका लागि विभिन्न स्थानहरूमा टेलिभिजन सेटहरू राख्ने कि भन्ने विषयमा पनि भएको छ। त्यसै गरी अझ ग्राहकको लागि चारपाङ्ग्रे सवारी साधन कुनै थोरै ठाउँहरू हामीले काहीँ नजिकै बजार एरियाको भन्दा कतै थोरै नजिक ठाउँमा हामीले पायौँ भने हामीले त्यो लिजमा लिएर पो हाम्रा ग्राहकहरूलाई त्यो ठाउँ हामीले उपलब्ध गराउन सक्छौँ कि भनेर हामी त्यसतर्फ त्यो पार्किङ स्थलको खोजीमा पनि हामी लागिरहेका छौँ। विभिन्न सङ्घ संस्थाहरूसँग पनि हिजो पनि मैले कुरा गरेको थिएँ, काहीँ त्यस्तो मिल्ने अवस्था छ भने विशाल बजारले पनि त्यहाँ आफ्नो कन्ट्रिब्युट गर्नुपर्ने अथवा सहयोग गर्नुपर्ने ठाउँमा हामी चाहिँ हामी अग्रसर छौँ। मैले हिजो वस्तुगतका साथीहरूलाई पनि भनेको थिएँ विशाल बजार चाहिँ तपाईँहरूसँगै बसेर मिलेर काम गर्न सक्छ, तपाईँहरू पनि आउनुहोस्, लिएर आउनुहोस्, बजारलाई फर्मल गर्ने हिसाबले हामी आफै नेतृत्व गर्नु पनि तयार छौँ। साथीहरू लिएर आउनुभएको कुराहरूमा पनि हामी साथीहरू सहयोग गर्न तयार छौँ भन्ने कुराहरूमा चाहिँ हामी दत्तचित्त भएर लागेका छौँ। बजारलाई कसरी फर्मल गर्ने, ग्राहक मैत्री बनाउने, ग्राहकलाई बढीभन्दा बढी विशाल बजार कसरी आउने वातावरण बनाउने भन्ने विषयमा चाहिँ हामी लागेको कुरा यहाँ।
0: देशमा विभिन्न कारणले बिचमा भनौँ न कोभिड भयो, भूकम्प होइन, यो कारणले गर्दाखेरि केही व्यापारहरू खस्क्यो। पछिल्लो समयलाई हेर्यो भने केही आर्थिक अवस्थाबाट निराशहरू भएका व्यवसायीहरूलाई चाहिँ तपाईँको सुझाव सन्देश चाहिँ के छ? कहिले काहीँ आत्तिएका हुन्छौँ नेताहरूलाई,
1: अब हाम्रो भनाइ नै छ अब ढोका बन्द भयो भने झ्याल चाहिँ पक्कै खुल्ला हुन्छ। अवसरहरू चाहिँ तपाईँहरूले एउटा नभए अर्को ठाउँमा प्राप्त गर्न सक्नुहुन्छ। जुन विशेष गरी अब थोरै अगाडि मात्रै काठमाडौँमा विभिन्न समस्याले गर्दा अब आफ्नै ज्यानमा आग लागेर पनि मान्छेहरूले आफ्नो प्राण आहुति दिनुभयो, त्यस्तोतर्फ तपाईँहरू अग्रसर नभइदिनुहोस्। किनभने एक ठाउँको ढोका बन्द भने अर्को ठाउँको ढोका खुलेको हुन्छ। एउटा व्यापारमा असफलता, एकजनासँग म बस्दै गर्दा एकजना मैले नाम भन्न चाहिनँ, उहाँले 29 व्यापार गरेर 30 व्यापारमा उहाँले सफलता प्राप्त गरेको चाहिँ उहाँले मलाई आफ्नो अनुभव सुनाउनु भएको थियो। मैले त धन्न एउटा मात्रै व्यापार गरेर धन्न 22-23 वर्ष चाहिँ त्यहीँ छु, उहाँले चाहिँ 29 व्यापार गरेर 30 व्यापारमा सफल। त्यस्तै गरेर कुनै कुरामा असफलता हुँदैमा आत्मबल गिराउनुपर्ने अवस्था छैन। हामी अर्को हामीलाई अर्को कुराले पो हामीलाई ओपन गरेको कि ढोका अर्कोतर्फ पो हामीलाई खुलाउन खोजेको हो कि सकारात्मक सोच्नको लागि मैले अनुरोध.
0: तर व्यापारमा भनिन्छ नि धैर्यता हुनुपर्छ, निरन्तरता हुनुपर्छ भन्ने खालको नि सुनिन्छ होइन. तपाईँको त्यो 22 वर्षको अनुभवले चाहिँ के भन्छ? आत्तिहाल्नु हुँदो रहेछ भन्ने पनि त होला नि होइन.
1: व्यापारमा त्यस्तो अवस्था आत्तिहाल्नुपर्ने अवस्था पनि भएन कहिले पनि. सायद व्यापार सुरु गरेदेखि नै मलाई चाहिँ त्यो व्यापारले अब भगवान्ले पत्ताउनु भयो, सायद लक्ष्मीले पत्ताउनु भयो होला. हामी एउटा बाघेलाल थियौँ, हामी अहिले 3 बाघेलालमा हामी सञ्चालन गर्दैछौँ. हाम्रा हामी 4 दाजुभाइ मध्ये हामी 3 चाहिँ हाम्रा आफ्नो नामबाट एम बाघेलाल, बाघेलाल, बी बाघेलाल गरेर हामी 3 फर्मबाट हामी चाहिँ सञ्चालन गरेका छौँ. तर व्यवसायहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हामी व्यापार गर्ने मान्छे चाहिँ धैर्यवान चाहिँ हुनुपर्छ र लगनशील पनि हुनुपर्छ र नयाँ प्रोडक्टप्रति चाहिँ हामी कसरी के छ यो बारेमा चाहिँ हामीले बुझ्नु पनि पर्छ. हामी धैर्यवान भनेर त्यही पुरानो सामान राख्ने अनि त्यही पुरानो डेकोरेसन गर्ने अथवा पुरानै सामग्री पुरानै ढर्राबाट चाहिँ अब व्यापार सम्भव छैन. हामी नयाँ प्रविधिमा जानुपर्छ, नयाँ उत्पादनमा हामी जानुपर्छ भन्न चाहन्छु.
0: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ. अन्त्यमा केही भन्नुहुन्छ?
1: जुन आज जुन रेडियो सफलताले मलाई व्यवसाय बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षको नाताले जुन आफ्ना कुराहरू राख्ने सुवर्ण अवसर दिनुभएको छ त्यसको लागि रेडियो सफलताप्रति परिवारप्रति म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै सरकारले व्यवसायलाई देशमै व्यवसाय गर्ने वातावरण बनाइदियोस्, युवाहरूलाई देशमै स्वरोजगार र रोजगारको अवसरहरू सिर्जना गरिदियोस्, देशमा भएको तरलता जुन अभाव छ त्यो चाहिँ हामी व्यवसायहरूलाई चाहिँ अलिकति थप उत्साह उमङ्ग थप्ने गरेर त्यो तरलता जुन छ त्यसलाई चाहिँ लगानीमा प्रतिफल प्राप्त हुने गरेर चाहिँ लगानी गर्ने वातावरण बनाइदियोस् भन्न चाहन्छु.
0: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ.
1: धन्यवाद दुर्गाजी, हजुरलाई पनि धेरै धेरै धन्यवाद छ. आफ्ना कुराहरू राख्ने अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
0: धेरै धेरै धन्यवाद छ यस समयको लागि. बुद्ध विशाल बजार व्यावसायिक व्यापारिक एसोसिएसन एउटा व्यापार गर्ने खलो मान्छे होइन, त्यहाँ एउटा गाउँ छ, त्यहाँभित्र त्यहाँभित्र आत्मीय मनहरू छन्, किनकि 172 पसल त्यो भित्र रहेको छ र त्यहाँ व्यापार मात्रै हुँदैन, विभिन्न सामाजिक कामहरू पनि भइरहेका छन्। कुनै बेला रक्तदानका कार्यक्रमहरू, वृक्षारोपण, छात्रवृत्तिका कार्यक्रमदेखि लिएर धेरै सामाजिक कामहरू पनि उहाँहरूले गरिरहनु भएको छ। पोखराको पुरानो बजार जहाँ व्यवस्थित रूपमा त्यति बेला एउटा परिकल्पना गरियो, अहिले त्यसलाई हेर्दाखेरि केही पार्किङको असुविधा जस्तो देखिन्छ, र पनि बजारमा महेन्द्रपुर पुग्ने व्यक्तित्वहरू बुद्ध विशाल बजारभित्र छिर्नु नै भएको हुन्छ। आज हामीले छलफल गर्यौं व्यापारिक बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले गरिरहेका गतिविधि र व्यवसायीहरूको अवस्था के छ भन्ने विषयमा। छलफलमा सहभागी हुनुभएकोमा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसित कुराकानी गरिनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस मसँग मलाई स्यालेरी दिएर राखे
1: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9537325575।
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811062983 9855582855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्तीटु मिट सप
2: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642 98660 41081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: चौकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014
3: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 97050 77123 व्हाट्सएप नम्बर 9801170123
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9166715475

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615-5350, 0615-89848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। खोलाले बगाएर पोखरामा तीनजना बेपत्ता, चार्जर कोटमा पहिरोमा परि एकजनाको ज्यान गयो, पुरिएका तीनजनाको खोजी हुँदै रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 16 पुग्यो। अवरूद्ध पृथ्वीराज मार्ग अहिले खुल्ला, देशभर मनसुनी बाहेकको प्रभाव कायमै, आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। अविरल वर्षापछि पोलाको बाह बढ्दा तीनजना बेपत्ता भएका छन्। पोखराका विभिन्न ठाउँमा खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन्। पोखरा महानगरपालिका 26 सक्नेरी स्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा 2 बालक बेपत्ता भएका छन्। पोखरा 14 विजयी बस्तीबाट खोला तरेर सक्नेरी तर्फ आउँदै गरेका अर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा खोटाङ घर भइहाल पोखरा 14 चाउथेमा डेरा गरी बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमन राई रहेका छन्। त्यस्तै छ्याङजा घर भई पोखराको छिनेडाना बस्दै आएका चन्द्रबहादुर गुरूङको 14 वर्षीय छोरा निक्सन गुरूङ पनि बेपत्ता भएका छन्। खोजीका लागि खटिएको टोली रित्ते हात फर्किएको छ। आइतबार पनि बिहारे 2 खोजीका लागि प्रहरी टोली खटिएको छ। यसैबीच सिसुवामा पनि खोला तर्ने क्रममा एकजना बेपत्ता भएका छन्। उनको पहिचान खुल्न बाँकी छ। उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सड़क कटान, पुलमा क्षति भएका छन्। अन्नपूर्ण गाउँपालिकाको बिरठाँटी क्षेत्रमा मोदी खोलाको बारीले बढ़ी क्षति पुगेको अवस्था रहेको छ। उता जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका तीनजनाको अवस्था थाहा हुन सकेको छैन। अझै 7 घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय अम्मा सिंह खत्री, चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 मध्ये 5 जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिका रिसाङ, स्याङला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे मैदे, डौरी काँडा, घुयेल नेटा र रावत गाउँमा बस्ती उच्च जोखिममा परेको छ। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यता रोल्पाको थबाङमा गएको बुधबार बेलुकी खसेको पहिरोका कारण बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सारूमा रानी गाउँपालिका 2 रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थावाङ गाउँपालिका 5 कोटलबारका 80 वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको छ। यसैसँगै थावाङ पहिरोमा परेका 13 मध्ये 12 शव फेला परिसकेको छ भने 9 वर्षीय असीम पुन मगर अझै बेपत्ता हुनु परेको छ। पहिरोमा घाइते भएका 2 बुटोलमा उपचार भइरहेको छ। बुधबार लेदो सहित खसेको विनाशकारी पहिरो कोटला 12 गाउँका 13 संरचना पूर्ण रूपमा नष्ट गरिएको छ। यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा गएको बिहिबार गएको पहिरोमा 4 ज्यान गएको थियो। रोल्पामा पहिरोमा परेर 2 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्ता गए रातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मुलिङ प्रहरीका अनुसार रूख सहितका सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 रोजरको प्रयोग गरी बिहान सभा 6 बजेदेखि पहिरो हटाइएको हो। पहिरो पञ्चायतसँगै सड़कका अघि रोकिएको काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लगेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीले आग्रह गरेको छ। उपभोक्ताहरू 1 ग्यास नपाएर दैनिक कहिले विक्रेता, कहिले उद्योग, कहिले सरकारले व्यवस्था मिलाएको ठाउँमा भौतारी रहेका छन्। यसरी भौतारी रहेका व्यक्तिहरू साँझ
नेपाल आयल निगमको एउटा सूचना जारी गर्यो जसमा काठमाडौँमा थप 5 ठाउँबाट विभिन्न ब्रान्डका ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको सूचना उल्लेख छ। यता पोखरामा पनि विभिन्न ठाउँमा ग्यास वितरण गर्ने भनिए तनि वास्तविक उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो आइरहेको छ। विशेष गरेर डिलरहरूले आफ्ना ग्राहकहरूलाई मात्र ग्यास वितरण गर्दाखेरि वास्तविक उपभोक्ता देलादारी गर्ने र मजदूरहरू पीड़ामा भोगिरहेका छन्। ग्यासहरूले आफूबाट राशन पानी खानेहरूलाई मात्र ग्यास बाँडेको र विशेष गरेर जेलादारी मजदूरी गर्ने र भाड़ामा बस्ने व्यक्तिहरू विविध मारमा परेको गुनासो आइरहेको छ। विशेष गरेर ग्यास डिलरहरूले साना ग्यास पसलहरूलाई आफ्ना ग्यास वितरण नगरेको पनि गुनासो आइरहेको छ। सरकारकै उर्दी अनुसार नागरिक हातमा राष्ट्रिय परिचय पत्र र नागरिकता बोकेका र एक थान ग्यास पाउने दिनभरि पानीमा भिजेर लाइन लागिरहेका छन्। त्यसरी टुके स्थित नेपाल आयल निगमको वितरण केन्द्रमा लाइन लाग्ने मध्येका एक थिए। विभिन्न छन्। आफू 45 वर्ष पुगेको सुनाउँदै आफ्नो जीवनमा ग्यास अभावका कारण यस्तो समस्या पहिलोपल्ट भोग्नु परेको उनले सुनाएका छन्। 72 सालको विनाशकारी भूकम्पका बेला समेत यस्तो अवस्था भोग्नु नपरेको उनको भनाइ रहेको छ। यता पोखरामा पनि ग्यास अभावका कारण विभिन्न डिलरमा लाइन लागिरहेको अवस्था छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको लेखाको पूर्वतर्फ सरदर स्थानमा आसपास तथा पश्चिम सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कोराहरू बगाएर पोखरामा 3 जना बेपत्ता। जाजरकोटमा पहिरोमा परि 1 जनाको ज्यान गयो। पहिरिएका 3 जनाको खोजी हुँदै। रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 16 पुग्यो। अवरुद्ध पृथ्वी राजमार्ग खुल्ला। देशभर मनसुनी वायुको प्रभाव कायमै। आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले छ बजे खबर संघाला आउनुहुन्छ। हामीसँग सफलताको पाइलामा फेभरेट भाइ सुनि सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा। कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट रेडियो सफलताको फेसबुकबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पात पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेल भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलेहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया

0: अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजू, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँहरूको रोजालाई पनि हामी स्थान दिनेछौ। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने छु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: अमेरिकाको ग्रिन कार्ड नभई जान भन्छु मेरो बाबु, ए अमेरिकाको ग्रिन कार्ड नभई जान भन्छु।

0: हेलो
1: रिंका,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाकाउ?
7: घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
11: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

हजुर एकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

मिठो सांगीतिक कसैले अवश्य पनि हर्षम पुरले सुनेर भरपूर मनोरञ्जन लिसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कसैले हरू समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
4: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिजको हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98-560-35-394
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
10: साल ट्रेडिंग कॉर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चौक बस पार्क संपर्क नंबर 061-520-179।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59581
1: 98166 15475।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
6: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 98560 23 461 98266 0698।
7: Studio Time.

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530500 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-535-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: उसको जिंदगी हजुर बिना अधुरो छ। यदि ऊबाट केही गल्ती भएछ म माफी माग्छु।
1: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भिडाउनु खोज्ने।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 15 475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखारविन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
5: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
7: Studio time.
8: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ले आयो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जिरो किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0161541994, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825270714
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमिना कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-57-9915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855320325, 9806535480। साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214440, 9560601127 र 9803214440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।
6: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447734, मोबाइल नम्बर 98568874744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529066, 0164559066 र मोबाइल नम्बर 98460008851।
5: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
5: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: जत्रो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825177014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850612046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

ଜଣା ପଠାଇକି ଆମକୁ ବାଟୁ ବା ସାଙ୍ଗ ମିଳୁ ସାଥ ମିଳିଥାଇ ନା।

0: साउजी जुस पाउनु
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

ਅਜੇ ਦੇ ਛੱਡ ਮਿਲੇ ਅਜੇ ਤੱਕ ਵੀਰ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055057 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौं त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौं।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742225 9856140 9856060 र 9808140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा यु एफ र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011773।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हाती मान गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
6: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161541994 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23 461, 98266 0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 62 983 9855 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856 20325 9806 35480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9660410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98 4 62 82 999।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
6: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
8: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
6: विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउखोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 5 60 33 560 98 5 60 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुसिमेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्तीटु मिट्स छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165477, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460 59 581,
3: 98165 15 475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462889989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुन मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यम।

0: 2325 9806 35480 साथै ISFPTE का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टू मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो, पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 063 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियोले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
2: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट आईपीटीभी डिजिटल टीवी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
4: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
5: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-0698।

0: कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क पिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आतिलो भएको, सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि।
2: हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
4: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।

0: बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुस है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र श्री कम्प्लेक्स को बीचमा
8: फोन नम्बर 061-57-9915
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
11: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
12: होइन के भन्छ यो रेडियाले
11: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
13: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
14: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
13: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
15: कन्ट्याक्ट 0615530500 0615589848
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम थिमको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: ज्ञान बिना हो भक्ति पै भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन मानव जीवनको यथार्थता परमचरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थक अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वय आचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।
3: सर्वावाभूत जातयः महोपनिषद समय आएसी ब्रह्मा विष्णु महेश्वर पनि आफ्नो कारक तत्व महाविष्णुमा गएर लीन हुन्छन्। उनीहरूले छोड्नु पर्छ, तिम्रो हैसियत के छ कि अहंकार गर, कोही बस्न सक्दैन मृत्युबाट, अवश्यम भावी छ। त्यसैले मृत्युलाई याद गर्नु छ, ध्यान दिनुहोस्, तब मात्र ठिक ठिक कार्य बन्छ। यो मृत्यु अहिले हामी सोच्न सक्दैनौ त्यो बारेमा, तर जुन दिन आउँछ त्यति बेला सोच्ने समय रहँदैन। एक दृष्टान्तद्वारा बुझ्नुहोस्, लगभग 1300 वर्ष अगाडिको कुरो हो कि रोम शहरमा त्यति बेलाका तत्कालीन राजा जुन थिए त्यहाँका बादशाह, उनको राजधानी थियो रोम शहरमा। प्रतापी राजा थिए, पराक्रमी, पूरा विश्वमा उनको नाम थियो, हर प्रकारले मजबूत थिए सेना आदि द्वारा पनि, र उनी हीरा मोती इत्यादि जुन छ रत्नादिको शौखिन थिए। त विश्वका जौहरीहरू जब टप क्लासको हीरा इत्यादि प्राप्त गर्थे त बिक्री गर्न त्यही जान्थे, किनकि उनी भरपूर मूल्य दिन्थे त्यसको, अरूले भन्दा बढी। त एक जौहरी रोम शहरमा गयो र उसले इच्छा जतायो कि म राजालाई केही हीराहरू देखाउन चाहन्छु, रत्नादिक देखाउन चाहन्छु। त त्यहाँको मन्त्रीले अपोइन्टमेन्ट समय मिलाइदिए, भोलिपल्ट राजासँग भेटघाट हुने भयो जौहरीको र राजाको। त आजको दिन खाली रह्यो, त ती व्यापारीले रोम शहर घुम्ने इच्छा व्यक्त गरे, त मन्त्रीले एक घोडाको प्रबन्ध गरिदिए घुम्नको निमित्त। तति हीरा व्यापारी जौहरी निकले। तति जौहरी नगर परिक्रमा करते घूमते घूमते एक नगर वन में प्रवेश करे। नगर में एक वन थियो, बगैचा सहित को सुंदर वन अत्यंत रमणीय थियो, चित्ताकर्षक थियो, चित्तला आकर्षण करने। तेसमा घूमते घूमते घूमते उन्हीं एक स्थान में पुगे तो त्यहां एक आश्चर्य देखे। आश्चर्य के थियो त्यहां एक मंडप बनाइएको थियो। मंडप रजुन मंडप में विश्व का टॉप क्लास का हीरा रत्नादिक जड़िएको थियो। त्यस्तो मंडप सुंदर मंडप त्यो मंडप में कई सैनिकहरू सैनिक को डफा कई बोल्दै रोमन भाषा में कई बोल्दै परिक्रमा गर्दै थिए त्यो मंडपलाई। जस्तै तपाईहरुको विवाह आदि को मंडप हुन्छ त्यस्तै मंडपमा त तिनीहरुले कई बेर परिक्रमा गरे। त्यसपछि किनारमा आएर उभिए सैनिकहरू। त्यसपछि फेरि कई वृद्धहरू आए समृद्धशाली। उनीहरुको लगाई गहना इत्यादि बाट था उनकी समृद्ध परिवार का हुन। कयौं वृद्ध वृद्धहरू त्यहाँ आएर परिक्रमा गर्न थाले त्यो मण्डपमा र साथमा केही बोल्दै पनि गए रोमन भाषामा। यो त विदेशी थियो व्यापारी जौहरी, बुझ्दैन थियो, केवल तमासा हेर्दै थियो यहाँ के हुँदैछ। कई बेर पछि ती वृद्ध वृद्धा पनि एक छेउमा आएर उभिए। त्यसपछि पण्डितहरू आए तमाम पुस्तकहरू च्यापेर उनीहरूले पनि केही बोले र त्यो परिक्रमा गरे। त्यसपछि फेरि किनारमा खडा भए। त्यसपछि सुन्दरीहरू आए एक से एक सुन्दरीहरूको ग्रुप, त्यसलाई परिक्रमा गरे। तिनीहरूले पनि केही बोले रोमन भाषामा, फेरि किनारमा उभिए। त्यसपछि स्वयं त्यहाँका सम्राट राजा बादशाह आफ्ना अन्य मन्त्री मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरूको साथमा त्यहाँ उपस्थित भए र त्यो रत्नादिकद्वारा निर्मित मण्डपलाई परिक्रमा गर्दै केही बोल्न थाले राजा स्वयं। जब परिक्रमादिक सकियो त फिर एक किनार में खड़ा रहे, सबले शिर निहुराए। इस प्रकार ले एक समारोह भयो, एक कार्यक्रम भयो त्यहाँ। तो कार्यक्रम समाप्ति पश्चात त्यो जौहरी जो यो सब देखी रहा थियो उसले मंत्रीलाई सोध्यो, यहाँ के हुँदै थियो, के कार्यक्रम हुँदै थियो। तब मंत्रीले बतायो कि हमरा यहाँ का जुन सम्राट छन् यी पराक्रमी छन्, हर प्रकार ले बलशाली छन् इनी र इनका एक होनहार पुत्र थियो, छोरो थियो, तर भरी जवानी में मर्यो, मृत्यु अंगाल्यो। तो एकमात्र पुत्र मर्यो तो राजा मर्माहत भए, कुनै उपाय लागेन बचाउनलाई। त राजाले आज्ञा दिए कि हरेक मृत्यु दिवस यहाँ मनाइयोस्। त यहाँ जुन यो मण्डप बनाइएको छ, सम्राटको पुत्र राजकुमारलाई यही गाडिएको छ। तो त्यो पुत्र माथि उनले जति पनि विश्वबाट कलेक्शन गरेको रत्नादिक हीरा मोती छ सब यही थुपार्छन् ल्याएर, र मृत्यु दिवस को दिन में यहाँ यो नियम छ, एक समारोह हुन्छ जसमा सैनिकहरू हाथ हतियार सहित यहाँ आएर परिक्रमा गर्छन् र बोल्दै जान्छन्, हे राजकुमार, यो संसारमा कुनै पनि त्यस्तो शक्तिलाई ध्वस्त पारेर जितेर तिमलाई हामीले फिर्ता ल्याउन सक्ने भए हामी सक्षम हुन्थ्यौं, कुनै पनि शक्तिलाई ध्वस्त पार्न, तर जसले तिमीलाई लिएर गएछ त्यहाँ हाम्रो बस चल्दैन। त्यसैले हामी असमर्थ छौं, तिमीलाई जोगाउन सकेनौ, त्यसैले हामीलाई क्षमा गरिदेऊ भनेर टाउको झुकाउँछन् यहाँ सेनाहरूले। त्यसपछि वृद्ध वृद्धहरू आएर भन्छन्, हे राजकुमार, मृत्यु यति शक्तिशाली छ कि हामीले आशीर्वाद दिएर तिमीलाई जोगाउन सकेनौ। यदि हामीले आशीर्वाद दिएर तिमी बाँच्ने भए हामी सधैँ आशीर्वाद दिइरहन्थ्यौं, तर यो हाम्रो आशीर्वाद पनि काम लाग्दैन मृत्युको अगाडि, अवश्यम भावी छ, त्यसैले हामीलाई क्षमा गर। किनार लागे। त्यसपछि पण्डितजीहरू आए, उनीहरूले पनि भने, विश्वमा त्यस्तो कुनै पाठ छैन शास्त्र आदिमा कि जसलाई पाठ गरेर तिमीलाई हामी बिउताउन सकौं, मृत्युको अगाडि कुनै बस चल्दैन, त्यसैले हामी पनि असमर्थ छौं, क्षमा गर। किनार लागे। त्यसपछि रूपका खानी सुन्दरीहरू आए, हे राजकुमार, हाम्रो रूपले पनि तिमीलाई केही लाभ हुँदैन, यदि हुने भए हामी यो निछावर गर्न तयार थियौं तिमी माथि, त्यसैले हामीलाई क्षमा गर। अन्त्यमा राजा स्वयं आए र राजाले बताए, हे प्राण प्रिय पुत्र, यदि सैनिक बलले या धन सम्पत्तिले या वृद्ध वृद्धाको आशीर्वादले या पण्डितजीहरूको पाठले या सुन्दरीहरूको सौन्दर्यले कुनैले पनि यदि तिमीलाई बिउताउन सक्थ्यो भने म सब निछावर गर्न तयार थिए, तर मृत्युलाई कसैले टार्न नसक्ने रहेछ, यति शक्तिशाली रहेछ, त्यहाँसम्म मेरो पहुँच रहेन, त्यसैले म तिम्रो लागि केही गर्न सक्दिन सकिन, म क्षमा चाहन्छु। अर्थात मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन यसबाट। युधिष्ठिर जंगलमा विहार गर्दै थिए, जब वनवास प्राप्त भयो जुवा खेले पश्चात, त घुम्ने क्रममा एक स्थानमा पुगे त प्यास लाग्यो, नकुल सहदेवलाई पठाए पाले पालो पानी लिनलाई, पानी ल्याऊ पिऊ, त एक सरोवर थियो तलाव, त्यहाँ गए पानी लिनलाई। पहिला सहदेव गए त पानी के लिन थालेका थिए, त्यहाँ त एक यक्ष प्रकट भयो, यक्षले भने, ए खबरदार, मेरो तलावको पानी नपिउनु, यदि पिउनु छ भने मेरो प्रश्नको जवाब देऊ तब पिउला। सहदेव वीर थिए, पाँच पाण्डवमा है यक्षको कुरा के सुन्नु, जब पिउन लाए त यक्षले यस्तो प्रहार गरे कि मूर्छित भए। त्यसपछि पुनः युधिष्ठिरले नकुललाई पठाए, त नकुल गए, उनले पनि जब पानी पिउन लाए, पानी लिन थाले, त यक्षले यही कुरा बतायो, टेरेनन, उनी पनि मूर्छित भए यक्षद्वारा। पश्चात अर्जुन गए, भीमसेन गए, सब मूर्छित भए। अन्त्यमा युधिष्ठिर स्वयं गए, हेरे भाइहरूको यो हाल छ, त यक्षले भने, हे युधिष्ठिर, मेरो प्रश्नको जवाब देऊ त म तिम्रो भाइहरूलाई जियाइदिन्छु। युधिष्ठिरले भने, प्रश्न गर्नुहोस्। त अनेक प्रश्न गरे, त्यो मध्ये एक महत्वपूर्ण प्रश्न थियो कि यो संसारमा सबैभन्दा आश्चर्य के हो, यो बताओ, किमाश्चर्यम, आश्चर्य के हो। युधिष्ठिरले जवाब दिए, अहन्यहनि भूतानि गच्छन्ति हयमालयम्। अर्थात प्रत्येक व्यक्ति पालै पालो यमराजको घर जाँदैछ, यानी कि मृत्युलाई अंगाल्दैछ, मर्दैछ, जानी गइरहेछ, तर बाँच्ने जुन छ त्यो त्यो देखी देखी पनि बुझ पचाउँछ। यो सोध्छ कि मलाई त जानु छैन फलानु गए, जवान छोरो मर्यो 20 वर्षको 60 वर्षको बाबु सोच्दैन कि मलाई पनि जानु छ। त्यसैले यो संसारमा लिप्त हुनु छैन, लक्ष्य के हो त्यो खोजी गर्नु छ, यो सोच्दैन। यो आश्चर्य छ। यो जवाब दिए त यक्ष खुस भए, सबलाई बिउताइदिए। वास्तवमा थिए धर्मराज, परीक्षाको लागि यो गरेका थिए। त मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन। कुनै पनि बेला न्याक्न सक्छ मृत्युले। त्यसैले मृत्युलाई याद गरेर दो बातन को भूली मत जो

दाईन त्यो कवि शिरोमणि लेखनाथ पौडेल जी ले बताए कति मार्मिक कुरो मिति पुग्यो आएर लगिहाल्छ एक छिन मलाई सिग्नेचर गर्न देऊ एउटा चेकबुकमा सही गरू त्यति पनि फुर्सद दिँदैन जानै पर्छ व्हाट इज योर लाइफ इट इज इवन अ भेपर दैट एपियर्स फॉर अ लिटिल टाइम एंड देन वैनिश अवे बाय विल तिम्रो जीवन बाफ समान छ बाफ एक छिन देखिन्छ नि बाफ एक छिन पछि बिलाउँछ बस त्यस सम्मान छ त्यसैले नभुल मृत्युलाई याद गर बार बार यदि यो मानव देहमा तिमीले लापरवाही गर्यौ र मृत्युलाई अंगाल्यौ भने के हुन्छ हेर्नुहोस् वेदले बार बार बताएकै छ कि 84 लाख प्रकारको शरीरमा भ्रमण गर्नेछौ संसार चक्रेण कूप चक्रे घटा इव योग तत्त्वोपनिषद्को 133 मन्त्र कुकुर बिरालो एवं कीट पतंग जुन विष्टा तपाईँहरू देख्न चाहनुहुन्न गन्ध नाक छुनेर हिँड्नुहुन्छ त्यसको किरो बन्नुपर्छ सोच्नुहोस् कति दुःखदायी छ त्यो पनि अरबौं खरबौं खरबौं वर्ष वेद सावधान गराउँछ आदि जगद्गुरु शंकराचार्यले खुब सुन्दर बताए यदि तिमीले यो मानव देह व्यर्थ बितायो भने जन्म मृत्युको चक्करमा फस्नु पर्छ जुन यति दुःखदायी छ यति दुःखदायी छ यति दुःखदायी छ कि कल्पनै गर्न सक्दैनौ त्यति दुःखदायी छ कल्पना भन्दा पनि माथि जति दुःख हुन सक्छ कल्पना गर्छौ त्यो भन्दा बढी

आदि जगत गुरु शंकराचार्य जी, हे यदि यह जीवन व्यर्थ बिताए बने क्या हाल हुन्छ तिम्रा, बार बार जन्मिने छौ, बार बार मरने छौ, तो यो जन्मदार मर्दा को जुन दुख छ, बाप रे बाप। सोच्नुस् एक छिन, हेर्नुस् जब जन्मिने बेलामा, जब पेटमा जननी जठरे शयनम, आमा को पेटमा जब तिमी उल्टो टाङ्गेको अवस्था हुन्छ, त्यति बेला त्यो कोमल शरीरमा आमाले खाएको त्यो नुनिलो पिरुलो गएर त्यो त्यहाँ लाग्दा कति पीड़ा होला, कति कष्ट होला महिनौसम्म। सोच्नुहोस् एकछिन यहाँ काटेको ठाउँमा थोरै नुन लाग्दा, अमिलो लाग्दा तपाईँहरू छटपटाउनुहुन्छ, त्यो शरीरमा रात दिन मलमूत्रमा डुबेर, फेरि जन्मिँदाखेरि च्यापिएर जुन शरीरमा हाल हुन्छ, यति कष्ट हुन्छ। मृत्युको दुःख यो त तपाईँहरू सोच्दा पनि काप्नुहुन्छ। एकैछिन बढे एकान्तमा छातीमा हात राखेर सोच्नु होला मृत्युको दुःख। जनमत मरत दुसह दुःख होई, दुसह माने सहन गर्न नसक्ने दुःख हुन्छ, तुलसीदास जीले बताए। यसैको चक्करमा बार बार जन्म, बार बार मर, यसैको चक्करमा पर्नु पर्छ। वैज्ञानिकहरूले रिसर्च गरे यस सम्बन्धमा, मृत्युको समयमा के अनुभव गर्छन् व्यक्तिहरू, यसको रिसर्च भयो। अरलेन्डर हेराल्डसन, कार्लिल ओसी को टीम थिए डाक्टर को यूएसमा, अमेरिकामा, उनीहरूले रिसर्च गरे र उनीहरूको भनाई उल्लेख गरिएको छ, एट द आवर अफ डेथ मा, मृत्युको समयमा व्यक्तिहरू कस्तो अनुभव गर्छन् त, वर्षौंसम्म 20-25 वर्ष अनुसन्धान भयो, पूरा टीमले अनुसन्धान गरे,

यदि हामी यसबाट बच्न चाहन्छौ त फेरि यसको लक्ष्य खोज्नु छ। के हो लक्ष्य? कसरी प्राप्त हुन्छ यो विचार गर्नु छ। हेर्नुहोस्, म तपाईँलाई यति गहिराईबाट यो चिज यसकारण बताउँदैछु कि तपाईँहरू ठिक ठिक बुझ्नुहोस् र केवल सुन्नको लागि सुन्नुहोस् होइन, यसलाई भित्रबाट फिल गरेर प्र्याक्टिकल पनि गर्नुहोस्। त्यस कारण यति गहिराईमा लगेर मेहनत गर्दैछु म। तपाईँहरूसँग के चिज छ त्यसको मूल्य बताउँदैछु बार बार। कतिपय महानुभाव त बोर हुनुभयो होला कि स्वामीजी एउटै कुरा बार बार बताउँदै हुनुहुन्छ। अरे वेद शास्त्रमा कतिपय चिजहरू बताइएको छ, बार बार बार बार रिपिट गरिएको छ। त आजकलका साहित्यकारहरू दोष देख्छन्। साहित्यमा एक दोष हुन्छ पुनरुक्ति दोष, यानि कि एकै चिज बार बार दोहरियो भने पुनरुक्ति दोष मानिन्छ। त वेद शास्त्रमा पनि दोष देख्छन्। हेर्नुहोस्, यो दोष होइन, यो त यस कारण हो कि जुन चिज महत्वको छ त्यसलाई बार बार बार बार बार बार बताउँदाखेरि बल्ल दिमागमा घुस्छ। किनकि कलियुगमा त त्यसै पनि व्यक्तिहरूको स्मरण शक्ति कम हुन्छ, त्यसमाथि पनि संसारको दुःख कष्टले यति घेरेको छ तपाईँहरूलाई कि बस याद आउने गाह्रो छ। एक व्यक्तिले कथा सुनेछ, रामायण कथा, 15 दिन लगाएर कथा श्रवण गर्यो त कथा सकिएपछि व्यक्तिहरू बसेर चर्चा गर्न थालेछन्। कथाको विषयमा पण्डितजीले क्या बोले, एउटाले भने अरे के बोले, त्यही तुलसीदासजी जे लेखा थिए त्यही त बोले, तमाम प्रकारको चर्चा परिचर्चा हुँदै थियो कथा सकिएपछि। त्यो एक गाउँको भोला भाला व्यक्ति जुन थियो उसले पनि कथा सुनेको थियो, ऊ चुपचाप लागेर बसिरहेको थियो। त व्यक्तिहरूले सोधे, ए तिमीलाई कथा कस्तो लाग्यो, 15 दिनसम्म त तिमीले पनि एक दिन नछुटाइ सुन्यौ। त त्यो व्यक्तिले भन्यो कि अरे कथा वथा के सुन्नु छ, मैले त यही बुझे कि ए कथा राम। त्यो कथा सुन्दा सुन्दा ऊ पनि सानोतिनो कविता भन्न सक्ने भइसकेछ, बेपढे लेखेको थियो तापनि। ए कथा राम एक रावन्ना, उनने उनकी नार हरन्ना, उनने उनको मारना, बस इतनी बात की बात ना, तुलसी रच गए पोथना। उसले भने अरे एक राम बन्नी रहेछ एक रावण बन्नी रहेछ, उसले उसको श्रीमतीलाई हरण गरेछ, उसले उसलाई मारेछ, बस यति त रहेछ। 15 दिन लाएर फाल्तु समय बर्बाद, यति चिजलाई तुलसीदास बेकारका व्यक्ति रहेछन्, यत्रो किताब लेखी थिए, यति एक श्लोकमै खतम हुन्थ्यो। यो जवाब देश, यही हिसाबले त फेरि वेद शास्त्रको कामै के रह्यो। त्यहाँदेखि यी सब वेद शास्त्रहरूले यही चिजलाई बार बार बताउँछन् ताकि हामीमा पक्का बनोस् बुद्धि, निर्णय बनोस्। अन्यथा के रामायण जुन छ एक श्लोकी रामायण पनि छ,

0: मतलब बार बार समझाए, गहराई पूर्वक समझाए, न तो तपे सब ले यो पूरा जीवन लहाई लहाई में बिताई दिनु भो। स्वर्गाधिक नहीं लक्ष्य बनाएर पूरा जीवन बर्बाद करी दिनु भो। तब तो वास्तविक लक्ष्य बताउनु छ नि तपाईलाई, त्यस कारण के साधन छ तपाईहरुसँग त्यसको मूल्य बताउन जरूरी थियो। त्यसैले अब लहाई लहाईमा यो जीवन बर्बाद गर्नु छैन, वास्तविकता जान्नु छ, गर्नु छ, अनुभव प्राप्त गर्नु छ, लक्ष्य प्राप्त गर्नु छ। त्यसैले मैले गहिराई पूर्वक सम्झाएँ तपाईहरुलाई। त हेर्नुस्, अब सबैभन्दा महत्वपूर्ण प्वाइन्ट आयो कि आखिर यो मूल्यवान मानव देह शरीर को लक्ष्य चाहिँ के हो त, के हो लक्ष्य र त्यो कसरी प्राप्त हुन्छ, यो महत्वपूर्ण विषय म प्रकाश पार्ने छु, तर आज हैन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाखको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विशुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र महिनाको 1 गते सोमबार, ईस्वी सम्वत अगस्त 17 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्पत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि साँझमा 6:57, त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा हस्ता बिहानमा 6:52, त्यसपछि चित्रा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा 7:06, त्यसपछि शुक्ल योग लाग्नेछ। कर्णमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज वज्र योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। आजको दिनमान 32:37 अर्थात 13:08 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:36 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:39 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 9:57 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 9:20 रहेको छ। आज नाग पञ्चमी व्रत गर्ने दिन रहेको छ। सिंह संक्रान्ति र थारू गुरिया पर्व पनि आजै परेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि निवेदकहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने सम्भावना पनि आज रहेको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिने ग्रह गोचर रहेको छ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि निवेदकहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। काममा ढिला सुस्ती हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला। अरूको कुरामा धेरै नअल्मलिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा राम्रो हुनेछ, किनकि जोखिमपूर्ण हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुने देखिन्छ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन केही लाभ प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रदान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने